दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डीडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बडा दशैं नजिकैसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढेको छ।
3: सुदूरपश्चिम प्रदेशको नयाँ सरकारले 2.5 महिनापछि ल्याएको बजेट पनि विवादरहित बन्न सकेन। आवश्यकताका आधारमा नभई पहिलेको जस्तै बिचौलियाको प्रभाव र कमिसनका आधारमा योजना विनियोजन गरिएको भन्दै सत्ता पक्षकै प्रदेश सभा सदस्यहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
2: नेपालमा सामाजिक आर्थिक र विपद समस्या बढेसँगै मानसिक समस्या पनि बढ्दो छ, तर समस्याको तुलनामा प्रभावकारी सेवा नपुगेको विज्ञहरूले औँल्याएका छन्। सोमबार विश्व मानसिक दिवसका अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले यस्तो औँल्याएका हुन्। सो अवसरमा प्रस्तुति दिँदै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दले बढ्दो मानसिक समस्याको अनुपातमा सेवाको पहुँच कमजोर रहेको बताएका छन्।
3: सरकारले चालू आर्थिक वर्ष 2083-84 करिब 67 करोड रुपियाँको धान खरिद गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा 67,50,00,000 रुपियाँ रकम बराबरको धान खरिद गर्ने भएको हो।
2: नेपालमा विदेशी नागरिक कहाँ बस्छन्, कति समय बस्छन् र उनीहरूको आवागमनको अभिलेख कसरी राख्ने भन्ने विषयमा गृह मन्त्रालय संवेदनशील देखिएको छ। विदेशी नागरिकको सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा अध्यागमन विभागले सूचना प्रणालीको विकास गरेको छ। विदेशी नागरिकको विवरण संकलन, अभिलेख व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने कार्ययोजनाबारे सोमबार नगरकोटमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रणालीको प्रयोग र कार्यान्वयनबारे छलफल गरिएको छ।
3: पूर्व सांसद एवं नेपाल कम्युनिष्ट पार्टी संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। सोमबार किर्तिपुरस्थित किर्तिपुर अस्पतालमा निधन भएको हो। किर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्याउँदा नै निधन भइसकेको थियो। आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो, नकर्मीले भन्नुभयो।
2: नयाँ तथा पुराना सवारी साधनको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ।

0: अथवा डिटिएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी अर्थशास्त्री रोबर्ट हल माइकल वुडफोर्डलाई सन् 2026 को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
3: अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको छ। श्रीलंकाका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिएका छन्। यस जितसँगै पाकिस्तानले तीन खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ भने अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ।
2: अब विचार विश्लेषणको पालो। बडा दशैं र नेपाली अर्थतन्त्रको परम्परागत गति शीर्षकमा मेघनाथ दाहालको विचार हिमालय टाइम्समा छापिएको छ। नेपालको हकमा कम्तीमा पनि भारत, चीन, अमेरिका र युरोपेली केही मुख्य मुलुकहरूले हाम्रो भलो भने चाहनै पर्छ। अन्यथा राजनीतिक गणितमा जस्तो सुकै बलवान सरकारको पनि आयु बिस्तारै घट्दै जान सक्छ, किनभने अमेरिकाले पनि अबको सबै खालको शक्ति केन्द्र भनेको चीन हो भन्ने विषयलाई स्वीकार गरिसकेको उसका क्रियाकलापले दर्शाउँछ।
3: त्यस्तै विश्वविद्यालय सुधार एकीकृत सेवा आयोग शीर्षकमा प्राध्यापक डाक्टर कृष्णकान्त पराजुलीको विचार छापिएको छ। राष्ट्रिय शिक्षा आयोग 2075 अघि सारेको एकीकृत विश्वविद्यालय सेवा आयोगको अवधारणा तथा त्यसपछिका सार्वजनिक बहस र स्वतन्त्र विश्वविद्यालय सेवा आयोग सम्बन्धी पहललाई अब व्यवहारमा रूपान्तरण गर्ने समय आएको छ। विश्वविद्यालय सुधारको पहिलो पाइला नै नियुक्ति प्रणालीलाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुन सकेमा त्यसले अन्य सुधारका लागि पनि बलियो आधार तय गर्न सक्छ।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वेब सर्फर अब घर घर में फास्ट इंटरनेट
1: यो हो नेपाली रेडियो
2: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: विजय टाङ्चे
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले बिहानको 6 बज्यो।

0: तथ्याङ्क सहित जनगणनाको तयारी सुरु.
1: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव. सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि. ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल.
0: एलनिनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई. अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रुसको सैन्य उद्योगलाई लक्षित गर्दै युएद्वारा नयाँ प्रतिबन्धको घोषणा.
1: र आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै नेपालका पाँच जनालाई ओसिएनको सम्मान. पौडीमा डुआनालाई चार स्वर्ण.
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: आज खबरको सबैभन्दा सुरुमा दशैं नजिकिँदै गर्दा महँगीको मारमा उपभोक्ता पर्दै गएको र सरकारवाला निकायको भूमिका बढाउनु पर्नेमा जोड दिएको प्रसङ्ग.
0: दशैं सुरु भएसँगै अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर. दश भदौमा भोटेको सीमा भयानक बाढी. आयता पटक पटक भारी वर्षा, बाढी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता कपडा लगायतका हरेक चिजमा गत वर्षको दशैंको तुलनामा भारी मूल्य वृद्धि भएको छ. कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गत दशैंको तुलनामा 100% भन्दा बढीले महँगिएको छ. यहाँ दुवै वर्षको घटस्थापनाको भोलिपल्टको बजार मूल्य तुलना गर्दा कालीमाटी बाहेकका सबै जसो क्षेत्रमा बजारको मूल्य आकाशिएको छ. यता विभागले खटिनी टोलीले दैनिक रूपमा विभिन्न क्षेत्रमा अनुगमन गरेको छ, तर मूल्य वृद्धिका विषयमा अझै ठोस कदम चाल्न नसकेको समेत विभागले बताएको छ. बजारमा सबै प्रकारका चिजबिजको भाव बढेको जानकारी समेत भएको विभागले जनाएको छ, जसले गर्दा मूल्य लिएर कति मूल्य लिएर वस्तु तथा सेवा बिक्री गर्न पाउने भन्ने कानून व्यवस्था अहिलेसम्म छैन. तर अनुगमन तथा उस्तै प्रकृतिको वस्तुको मूल्यका दुईवटा पसल बीच ठूलो अन्तर देखिएको र त्यसलाई निगरानी समेत गरिरहेको निकायले जनाएको छ. यसैबीच कालोबजारी ऐन अन्तर्गत कर्मचारीहरूलाई खटाउन र राजनैतिक नेतृत्वको दबावमा नपर्न समेत अधिकार कर्मीहरूले बताएका छन्. उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले अनुचित मुनाफा लिन नपाउने व्यवस्था उपभोक्ता संरक्षण ऐन 2075 उल्लेख भएको र सोही अनुसार निरीक्षण अधिकृतलाई अस्वाभाविक लागेका वस्तुको भावबारे विश्लेषण गर्ने र कारवाही गर्न अधिकार रहेको समेत उहाँले बताउनु भएको छ. बजार भाव बढेको बेला उपभोक्तालाई राहत दिने, ढाडस दिने कुनै काम नभएको समेत उहाँले बताउनुभयो. उल्टै ग्यासको आपूर्ति असहज हुँदा सर्वसाधारणले दिनौँ जस्तो हैरानी खेपिरहनु परेको समेत अधिकार कर्मीहरूले बताउँदै आएका छन्।
1: यसैबीच दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ. सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारमा खसीबोका, च्याङ्ग्रा र रागा भैँसीको स्वास्थ्य परीक्षणलाई कडाई गरेको हो. दशैंमा उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपन्छी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण गरिएको पशु सेवा विभागले जानकारी दिएको छ. पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधिहरू सहितको टोलीले परीक्षण सुरु गरेको हो. पशु सेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसीबोका र राङ्गा भैँसी पठाइएको जानकारी दिनुभयो. खानयोग्य पशुको कानमा हरियो रङ र अस्वस्थकर खसीबोकाका लागि रातो रङ लगाइएको पशु चिकित्सक भाटले बताउनुभयो. खसीबोका खरिद गर्ने उपभोक्ता सिंहमा हरियो रङ लगाइएको छ वा छैन यकिन गरेर मात्रै खरिद गर्नुपर्ने उहाँको भनाइ छ. घटस्थापनाका दिनदेखि नवमीसम्म 10 टोली परिचालन गरेर खसीबोकाको स्वास्थ्य परीक्षण गरिने पनि बताइएको छ. विभागका अनुसार खसीबोका भित्रिने कलङ्की, खसीबजार, धापाखेल र चापागाउँ खसीबजार, टुकुचा खसीबजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ. टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सल्लाघारी, च्याङ्ग्रा बजार, चोभार, त्यसै गरी राँगा बजार, चन्द्रागिरी, बालाजू बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 देखि 11 बजेसम्म र दिउँसो 3 देखि 5 बजेसम्म खसीबोकाको परीक्षण गरिएको पनि विभागले दावी गरेको छ. यसैबीच दशैं लागेसँगै काठमाडौँ उपत्यकामा उपत्यकाका बजारमा चहल पहल पनि बढेको छ. उपत्यकाका मुख्य बजार असन, नयाँ सडक, इन्द्रचोक, रञ्जना गल्ली, महाबौद्ध, काठमाडौँ मल, विशाल बजार, बानेश्वर, कोटेश्वर, कलंकी, ललितपुरको मंगल बजार लगायतका विभिन्न स्थानहरूमा सामान किन्ने र बेच्नेको भीड बढ्दै गएको हो। पसलभित्र भन्दा पनि पसल बाहिर सेलमा राखिएका सामानमा ग्राहकहरूको अत्यधिक भेट देखिन्छ। सीतापाइलाबाट विभिन्न व्यक्तिहरू पनि बजार पुग्ने क्रम बढिरहेको छ। महाबौद्ध चोक लगायतका क्षेत्रहरूमा पनि किनमेल बढेको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने यस्तो चाडपर्वको बेलामा सस्तो भए पनि आफ्ना खरिद गरिएका सरसामानहरूको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै आएका छन्।
0: अब राजनैतिक प्रसंग। कांग्रेस महाधिवेशनले पदाधिकारीमा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई नै अनुमोदन गरेको छ। सभापति गगन थापा सहित मुख्य पदाधिकारीमा धेरै जस्तो विशेष महाधिवेशन पक्षधर निर्वाचित हुनुले पार्टीमा भएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले समेत स्वीकारेको देखाएको छ। यस परिणामले पूर्व सभापति शेरबहादुर देउवा पक्षबाट आएका नेताहरूलाई भावनात्मक रूपमा जोडेर लैजाने दिशामा भने सभापति थापाका लागि थप चुनौती आउन सक्ने देखिएको छ। महामन्त्रीमा निर्वाचित उदय शमशेर राणा सबैलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुनै पनि कमी नहुने बताउँदै आउनु भएको छ। देउवा पक्षबाट आएका नेतालाई जोडेर लैजाने उद्देश्यका साथ पदाधिकारीको संख्या समेत बढाइएको थियो। यसअघि 14 पदाधिकारीको रहेकोमा उपसभापति, महामन्त्री र सहमहामन्त्री सहितको संख्या बढाएर 25 पुर्याइएको थियो। प्रवक्ता समेत रहेर यसपटकदेखि विधानमै व्यवस्था भएकाले पदाधिकारीको संख्या 26 पुगेको छ। आइतबार राति थप 6 पदाधिकारीको परिणाम आएको छ भने सहमहामन्त्री तर्फको नतिजा आउन बाँकी छ। उपसभापतिको 2 खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा 1 समावेशी पदमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। महामन्त्रीको 2 खुला पदमा प्रदीप पौडेल, उदय शमशेर राणा तथा 1 महिला पदमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। काङ्ग्रेसको इतिहासमा संग्रौला पहिलो महामन्त्री महिला बन्नुभएको छ। उपसभापतिमा निर्वाचित भण्डारीले 3,735, आचार्यले 2,342 र चौधरीले 1,745 मत प्राप्त गर्नुभएको थियो। आचार्यपछि प्रतिस्पर्धामा नेविसङ्घका पूर्व अध्यक्ष गोविन्द भट्टराई पनि हुनुहुन्थ्यो। आचार्यले भट्टराईभन्दा 590 बढी मत पाउनुभयो। भट्टराईले 1,752 मत प्राप्त गर्नुभएको थियो। खुला उपसभापतिमा गण्डकीका मुख्यमन्त्री समेत रहनुभएका सुरेन्द्र राज पाण्डे समेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उहाँ चौथो स्थानमा आउनुभयो। उहाँले 1,673 मत प्राप्त गर्नुभएको छ। तत्कालीन उपसभापति समेत रहनुभएका नेता धनराज गुरुङ भने 5 स्थानमा पुग्नुभयो। नेता शेखर कोइराला पक्षमा रहेका गुरुङ अन्तिम समयमा महाधिवेशनमा आउनु भएको थियो। महामन्त्रीमा निर्वाचित पौडेलले 4,194 मत प्राप्त गर्नुभयो भने राणाले 2,330 र संग्रौलाले 3,118 मत प्राप्त गर्नुभएको थियो। तत्काल महामन्त्री समेत रहनुभएका गुरुराज घिमिरे भने 1,513, नयनसिंह महरले 1,134, अमर सिंह पुनले 1,125, शङ्कर तिवारीले 123 र सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभयो। उपसभापति र महामन्त्रीको 6 पदमा नै विशेष महाधिवेशन पक्षधरका नेताहरूको उपस्थिति रहेको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माणमा हुने ढिलाइ र यसले नागरिकको दैनिकीमा पारेको प्रभाव।
1: बिहान उठेर पनि त्यही हेर्नुपर्छ, मैले त्यस्तो बिजो ती गाडी फस्छ, ती हिलै फिर भएर जानुपर्छ ठेल दिन। अब यति गर्दा पनि अहिले चुपो लागेर यिनीहरू काम वस्ता गर्दैछन्।
2: सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौ।
3: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र CIN।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70% नेपालीलाई घर खर्च धान्न कठिन, घर खर्च धान्न नसक्दा 28% नेपालीले गर्दैनन् उपचार शीर्षकमा खबर प्रकाशित छ भने मानसिक स्वास्थ्यबारे सर्वोच्चले 2 वर्ष अघि दिएको आदेश अझै भएन कार्यान्वयन शीर्षकको खबर पनि प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। मानसिक स्वास्थ्यका विषयमा सर्वोच्च अदालतले झन्डै 2 वर्ष अघि दिएको परमादेश तथा निर्देशनात्मक आदेश सरकारले हालसम्म पनि कार्यान्वयन गर्न सकिरहेको छैन। आदेशमा मानसिक स्वास्थ्य क्षेत्रमा कानून, बजेट तथा अन्य संरचना गठन गर्न भनिएको थियो। त्यस्तै प्रस्तावित 4 राजदूतको कार्ययोजना, आर्थिक, कूटनीतिक, व्यापार विस्तार, विदेशी लगानी र पूर्वाधार प्राथमिकता शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा दशैँ नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीडित शीर्षकको ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको खबर प्रकाशित छ। पीडित परिवार आफन्त र छिमेकीको आश्रयमा छन्, गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता अझै छ। दसैँ खर्च पाएपछि चौदण्डीगढीको मुसहर बस्तीमा खुसी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा पहिरोको कहर बाढीको त्रास शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रहरी अनुसन्धान निष्पक्ष हुनुपर्छ शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाहले बोल्नुभएको खबर पनि गोर्खापत्रको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 10 ठाउँमा पशुको स्वास्थ्य परीक्षण, मूल्य किलोमा 200 सम्म बढ्ने अनुमान, बजारमा बढ्यो चहलपहल शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 40 किसिमका तथ्याङ्क सङ्कलन हुँदै शीर्षकको खबर प्रकाशित छ। विकास विश्वास रेग्मीले लेख्नु भएको छ, सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क सङ्कलनको काम अघि बढाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सुरु भएर पुरा नभएका र हालै मात्र सुरु गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क सङ्कलन भइरहेको जनाएको हो। नीति र योजना निर्माणमा महत्त्वपूर्ण मानिने यस्ता तथ्याङ्क सङ्कलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहतलाई सक्रिय बनाएको छ। त्यस्तै सत्तापक्षकै बजेट प्रति असन्तुष्टि शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ भने कार्यविधि स्वीकृतिप्रति आभार शीर्षकको अर्को खबर छ। नीतिगत सुधार गर्न माग शीर्षकमा निजी क्षेत्र को अभिव्यक्तिलाई लिएको छ भने निजी क्षेत्रको मनोबल बढाउन आग्रह शीर्षकमा रूपन्देहीको खबर पनि गोर्खापत्रको भित्री पृष्ठमा प्रकाशित छ।
7: कान्तिपुर दैनिकमा संसदीय सुनवाई मार्फत प्रस्तावित राजदूतहरूको सुनवाई भएको बारेमा खबर छापिएको छ। जयसिंह महराले लेख्नु भएको हो। सुनार विरुद्ध महिला हिंसा र थापा विरुद्ध पीआरको आरोप शीर्षकमा खबर छापिएको छ। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढाए पनि विवाद रहित हुन सकेन। सिफारिस भएका राजदूतको हिजो सुरु संसदीय सुनवाईमा 2 जना विरुद्ध गम्भीर उजुरी परेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा कार्टिसियल थेरापीबाट पहिलो पटक नेपालमा क्यान्सरको उपचार शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोशिका प्रयोग गरी पहिलो पटक एक क्यान्सर बिरामीको उपचार गरिएको हो। विज्ञहरूले यसलाई देशमा क्यान्सर उपचार सेवामा भएको महत्त्वपूर्ण उपलब्धिको दावी गरेका छन्। बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था नजिकबाट निगरानी गरिरहेका छन्। प्रमुख अनुसन्धानकर्ता त्रिवेणी शिक्षण अस्पतालका डाक्टर अञ्जन श्रेष्ठले भन्नुभयो, आउने दिनमा उपचारको प्रभावकारिता मूल्याङ्कन गर्ने र सार्वजनिक गर्ने पनि उहाँले उल्लेख गर्नु भएको छ। अर्को खबर छापिएको छ, कतार एयरवेजको नेपाल नेतृत्वमा पहिलो पटक नेपाली शीर्षकमा सूरज कुँवरले लेख्नु भएको हो। काठमाडौँमा मात्रै दिनको 10 करोड रुपियाँ बराबरको टिकट कारोबार गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालमा कन्ट्री म्यानेजरको जिम्मेवारी पहिलो पटक नेपालीलाई दिएको हो। यो वायुसेवा कम्पनीमा करिब 1 दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरको रूपमा बढुवा हुनुभएको छ। भदौ कार्तिकमा भित्रिन्छ वर्षभरि आउने रेमिट्यान्सको 25% शीर्षकमा एगे बन्जाडेले लेख्नु भएको खबर पनि छापिएको छ। 8 जनाबाट 15.5 करोड भराउन आदेश, भुटानी शरणार्थी मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको बारेमा मातृका दाहाल र तुफान न्युफानेले लेख्नु भएको खबर छ। पूर्व उप प्रधानमन्त्री रायमाझीको 40 लाख र इन्द्रजित राईले 1.5 करोड तिर्नुपर्ने भयो। सबैभन्दा ठूलो दायित्व सन्देश शर्मामाथि छ, उनी एक्लैले 7.5 करोड तिर्नुपर्नेछ। गृह मन्त्रालय प्रतिवेदन कृत्य भएको ठहर गरिएको छ, तर कसले कृत्य गर्यो फैसलामा मौन रहेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि, निर्माण व्यवसायीलाई भुक्तानी दिन 4 चरण निर्धारण शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। सरकारले मूल्य समायोजन मार्फत निर्माण व्यवसायीले प्राप्त गर्ने भुक्तानी 4 चरण निर्धारण गरेको हो। विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि 2083 मार्फत आवश्यक प्रक्रियाहरू निर्धारण गरिएको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छ, ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल भएको बारेमा ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको हो। ताप्लेजुङको उच्च हिमाली बस्ती फले र घुन्सामा गरिएको एउटा परीक्षणले व्यावसायिक स्याउ खेतीको सम्भावना देखाएको छ। समुद्री सतहबाट करिब 3,200 मिटर भन्दा माथिको फले र 3,475 मिटर उचाइको घुन्सामा इटालीबाट ल्याइएका स्याउका बिरुवाले गुणस्तरीय फल दिन थालेपछि त्यहाँ स्याउ खेती विस्तार सुधारको आधार तय भएको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रति विद्यार्थी 20 रुपियाँले सम्भव छ पोसिलो खाजा शीर्षकमा रुबी रौनियारले लेख्नु भएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउने र टिकाउने तथा बाल बालिकाको पोषण सुधार गर्ने उद्देश्यले सुरु गरिएको विद्यालय दिवा खाजा कार्यक्रम अहिले देशभरका सामुदायिक विद्यालयमा सञ्चालनमा छ। कार्यक्रमका लागि लगानी बढ्दै गए पनि सरकारले दिएको रकमले तोकिएको मापदण्ड अनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन भन्ने विषय अहिले पनि बहस भइरहेको छ। बारम्बार विपद पदयात्रामा धक्का शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। वन कसुरमा पक्राउ सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा पूर्वपक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा र उहाँ निकटका व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा भने अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको छ। एक महिनाभित्रै देशका तीन ठूला नदीमा आएको विनाशकारी बाढीले नेपालका नदी करिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रश्न पारेको छ। भदौ र असोजमा भोटेकोशी र त्रिशुली कालीगण्डकी र आइतबार बुढी गण्डकीमा आएको बाढी यसका ताजा उदाहरणहरू हुन्। पीडित परिवारका लागि कानुनी झन्झट र अवरोध हटाउने दिशामा सकारात्मक कदम चालिएको उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली सङ्घको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। समुद्री तहको तापक्रम 29.70 डिग्री सेल्सियसमा पुगेको थियो। युरोपेली सङ्घ युएका विदेश मन्त्रीले रुसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब 1,600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युएकी विदेश नीति प्रमुख काजा कालजले सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै कालजले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरेका विषयमध्ये आधाभन्दा बढी रुसको ब्यालिस्टिक क्षेप्रास्त्र उत्पादन श्रृङ्खलासँग सम्बन्धित रहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् र इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुधाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थता मार्फत आफ्नो धारणा सार्वजनिक गरिने समेत इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले अमेरिकी जवाबबारे जानकारी दिने बताइएको छ। इरानले संयुक्त राष्ट्रसङ्घको महासभाको 81 सत्रका क्रममा न्युयोर्कमा मध्यस्थता मार्फत अमेरिका समक्ष शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने र हर्मुज जलमार्ग पुनः खोल्ने प्रस्ताव प्रस्तुत गरेको थियो। उक्त प्रस्तावलाई पछि साथ दिने योजनाका रूपमा समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका थिए।
7: साझा खबरमा अब खेल खबर। आइसिसी विश्वकप लिग दुई अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी ओमान विरुद्ध प्रतिस्पर्धा गर्दैछ। ओमानले सन् 2027 एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 14 जित र 11 हार सामना गरी 33 अङ्क जोडेको छ। ओमान अहिले चौथो स्थानमा छ। यस विपरीत नेपालको प्रदर्शन मिश्रित छ। एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैठौँ स्थानमा छ। आइतबार क्यानाडामाथिको जितले नेपाल एक स्थानमाथि एकुलिएको हो। नेपालले 33 खेलमा 12 जित र 19 हार सामना गरी 26 अङ्क जोडेको छ। विश्वकप लिग दुईको महत्त्वपूर्ण खेलमा नेपालले ओमानको घरेलु मैदानमा कडा चुनौती दिने अपेक्षा छ। यी दुईबीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भयो। हेड टु हेडमा ओमानले नेपाललाई 6 खेलमा हराएको छ। 14 एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन हिजो केही राष्ट्रिय कीर्तिमानहरूभन्दा ओलम्पियन पौडीवाज डुवाना लामाले 4 स्वर्ण जित्नु भएको छ। आर्मीका खेलाडी डुवानाले महिला 50 र 200 मिटर ब्रेस्ट स्ट्रोक 100 र 200 मिटर फ्री स्टाइलमा स्वर्ण जित्नुभयो। 50 मिटरमा डुवानाले 35.70 सेकेन्डमा स्वर्ण जित्दा ब्रिटिस स्कुलकी रोयल प्रजापतिले रजत र न्यू मिलिनियमकी प्रजना ताम्राकारले काँस्य जित्नु भएको छ। र ओलम्पिक काउन्सिल अफ एसियाले विश्व एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटीका 4 र 1 खेल पत्रकारलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ।
2: विकास निर्माणको काम वर्षौंसम्म पनि पूरा नगर्ने परिपाटीका कारण नागरिकमा असन्तुष्टि रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नु होला।
8: सामाजिक
6: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब विकास निर्माणमा ढिलाइको प्रसंग। विकास निर्माणको काम प्रभावित हुँदा मानिसको आय आर्जनदेखि दैनिकी चलाउन समेत कठिनाई हुने क्रम बढेको छ। समयमै निर्माणको काम सम्पन्न नगर्ने ठेकेदारको हिलचेक्राई परम्परा जस्तै बनेको छ भने यसको नकारात्मक प्रभाव स्थानीयवासीमा देखिँदै गएको छ। पर्यटकीय स्थलहरू समेत ओझेलमा पर्दै आएका छन्।
9: ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि सबैभन्दा नजिक अनि पर्यटकीय स्थलहरू भएको पालिका हो मिक्वाहोला गाउँपालिका। 2077 साल फागुन 30 गते गौरी पार्वती तथा प्रतिष्ठा जेबी कम्पनीले ठेक्काको सम्झौता गरी दुई पटक म्याद थप गर्दा समेत निर्माणको काम नसकिँदाको दुःखका बारेमा बताउँदै स्थानीय कृष्ण प्रसाद आचार्य।
1: अहिले 5-6 वर्ष भयो बाटोको टेक खोलेको, जग्गा जमिन हाम्रै प्रशस्ति दिएको छ, रोकदोक केही गरिदिएको छैन, तर आजसम्म बाटाको सदुपयोग भएको छ। मेरो घरमा बाटो आइरहेछ, हर्ष छ, तर बिस्मत पनि छ। किन राति सुत्ता पनि ती गाडी भाँसिएका छन् मेरो घरको कर्सामा, बिहान उठेर पनि त्यही हेर्नुपर्छ मैले त्यस्तो बिजो, ती गाडी फस्छ, ती हिलै फिर भएर जानुपर्छ ठेल दिन। अब यति गर्दा पनि अहिले चुपो लागेर यिनीहरू काम वास्ता गर्दैछन्, यो कारण के भएको हो यो केही बुझ्न सकिनँ मैले।
9: यो सडक समयमा नै नबन्दा मिक्वाखोला गाउँपालिकाका फुङफुङ्गे झरना, तोप्पे गोला, सोदो पोखरी, लोदिन लगायतका दर्जनौ क्षेत्रमा पर्यटक पुग्न समस्या हुँदै आएको छ। ग्रामीण भेगमै स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको छ भने उपचार पाउनबाट समेत स्थानीय वञ्चित भइरहेका छन्। एकजना पर्यटन व्यवसायी नुपु छिरिङ शेर्पा:
10: यो बाटोले विभिन्न त्यहाँको चाहिँ जनजीवन, त्यसै गरी त्यहाँको पर्यटन क्षेत्रहरू, जस्तै नजिकै भइरहेको फुङफुङ्गे, एकदम यो दूरीको रूपमा चाहिँ एकदम छोटो भएको हिसाबले गर्दा माथि लोदेन तोपेगोला जाने यो बाटो अत्यन्तै महत्त्वपूर्ण यो बाटो हो र यसलाई चाहिँ चाँडोभन्दा चाँडो चाहिँ यो बाटो चाहिँ सकिदिए राम्रो हुन्थ्यो। र अर्को मुख्य कुरो चाहिँ के हो भन्दाखेरि त्यहाँको चाहिँ स्वास्थ्यसँग चाहिँ प्रत्यक्ष नजिकै रहेको यहाँ आउन सक्यो भने कम्तीमा त्यहाँको स्थानीयले लाभ पाउँथ्यो।
9: सडकको दुर्वस्थाका कारण नागरिकले मात्र होइन जनप्रतिनिधिले समेत हैरानी खेपिरहेका छन्। फुङलिङ नगरपालिका 1 नम्बर वडाका वडाध्यक्ष रुद्र कुमार मादेन:
11: बाटो अहिले बनिने क्रममा छ, अब आशा छ चाँडै राम्रो बनिएर हामी सुगम तरिकाले बाटोमा यात्रा गर्न पाउँछौँ भन्ने आशा छ। यो वर्ष कालो पत्र नभए हुने सम्भावना छ, तर नभए पनि हामी ग्राभल चाहिँ राम्रो नै हुन्छ, राम्रो आएछ, 9 करोडको पैसा आएछ र
9: यस सडकको निगरानी गरिरहेको तम्मुर करिडोर सुबाङ खोला दोभान ओलाङचुङ्गोला सडक योजनाले निर्माणको कार्य चाँडै सम्पन्न गर्न पटक पटक ताकेता गरेको जनाएको छ। निर्माणको प्रगति न्यून देखिएकाले कारवाहीको प्रक्रिया समेत अघि बढाइएको थियो। हाल ठेकेदारलाई निर्माणमा गति लिन सुझाइएको र सोही अनुसार कार्य भए चालु आवमै योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुहुन्छ तमोर करिडोर सडक योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
12: कारवाही स्वरूप मुरले चाहिँ तान्ने हिसाबको एउटा अभियान हाम्रो चलिरहेको छ, बिचमा निर्माण व्यवसाय फेरि एक्टिभ भएर अहिले चाहिँ अब त्यो ढलान गर्ने हिसाबले कार्मिक्सहरू पनि हिजो भर्खर अस्ति भर्खर पनि झारेर जहाँ जहाँ मेजर अफसर भएको एरिया, हाइग्रेड भएको एरियामा, सिवेज भएको एरियामा चाहिँ ढलान गर्ने हिसाबले अगाडि बढिरहेको छ होइन सर। र त्यसको चाहिँ हाम्रो पिचकै काम गर्ने हो, त्यहाँ हामीले लगभग अहिलेसम्म 1.5 किलोमिटर चाहिँ ग्राभेल गरेर अरू चाहिँ बेसहरू कुट्ने काम दोगुर्नेमा, गत आर्थिक वर्षमा चाहिँ क्रसरको पनि अलिक समस्या भएको थियो दोगुर्नेमा, त्यो बेसहरू निकाल्न अलिक समस्या जस्तो भएको थियो। यसपालि अब यो असोजपछि हामी लगत्तै समन्वय गरेर स्थानीय तहसँग त्यो बेसहरूको व्यवस्था गरेर यो आर्थिक वर्षमा त्यो ठेक्कालाई पनि हामीले कम्प्लिट गर्ने हिसाबले टार्गेट राखेका छौँ।
9: नयाँ बसमार्क माछा पोखरी हिरेवा दोभानको 9 किलोमिटर सडक ठेक्का सम्झौता भएको 6 वर्ष पुरा हुन लागेको छ, तर सडकको काम नसकिँदा यात्रुलाई शास्ति त भएको छ नै, सरकारी काम कारबाही चुस्त बनाउनका लागि दिइएको निर्देशन पुरा नहुनुको कारणका बारेमा स्थानीयवासीमा आक्रोशसँगै सरोकारवाला बीच कुनै मिले मतोपो भएको हो कि भन्ने शंका पनि बढ्दै गएको छ। कृष्ण फुरुम्बो लिम्बु, CIN, रेडियो तमोर, ताप्लेजुङ।
7: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: प्रस्तावित राजदूतहरूको संसदीय सुनाई सुरु। काङ्ग्रेस पदाधिकारीमा विशेष महाधिवेशन, पक्षकै वर्षस्व ई पेन्सन सेवा प्रभावकारी भन्दै।
7: दशैंमा महँगीको मार, काठमाडौँ भित्रिएका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई, 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी।
2: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव, सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि।
7: एल निनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रुसको सैन्य उद्योगलाई लक्षित गर्दै EU द्वारा नयाँ प्रतिबन्धको घोषणा।
2: र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेपालले आज ओमनसँग खेल्दै।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले अनलाइन खबर .com का लागि आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली काङ्ग्रेसको 15 महाधिवेशन, जहाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ। तर खुला मञ्च जहाँ महाधिवेशनको उद्घाटन गरिएको थियो, त्यहाँ खुला मञ्चको दुबो जति सबै धुलोमा परिणत भएका बारेमा पनि खबर सार्वजनिक भए। यद्यपि नेपाली काङ्ग्रेसको नेतृत्वले महानगरपालिकासँग गरिएको सम्झौता अनुसार दुबो रोपेर जस्ताको त्यस्तै बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका खबर पनि सार्वजनिक भएको छ। एउटा बन्द कोठा छ, बन्द कोठाभित्र अगाडिपट्टि टेलिभिजन छ। टेलिभिजनमा काङ्ग्रेस महाधिवेशनपछिको खुला मञ्च भनेर देखाइएको छ, जहाँ माटो र धुलो बढी देखिन्छ र त्यहाँ दुबो कम देखिराखेको छ। र नजिकै पलङमा एकजना व्यक्ति छन् जो ढलक्क ढल्केर अगाडिपट्टि रिमोट चलाउँदैछन् र केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, काङ्ग्रेसको नेतृत्व मात्र होइन खुला मञ्च पनि बदलिएछ नि।
2: हस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
13: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
14: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
13: ल ल, गएर तुरन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
15: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204637।
16: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
17: स्वयंसेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
18: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
17: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
18: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुन सक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
19: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
20: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ। आहा कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
21: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
22: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
16: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बजे बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टिका अर्पण एवं टिका जमरा वितरण, हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन, जमुना देवी कडेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम कोट साथ शीतल नगर गैरी नवलपरासी पूर्व।
1: विजय खबरमा अब खबर विस्तारमा। आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा विशेष पूजा आराधना गरिँदैछ। सोही प्रसङ्गबाट नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजाकोठामा 9 दुर्गा मध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नव दुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै उहाँको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक वा धर्मशास्त्रमा मान्यता रहेको छ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभएको छ। मार्कण्डेय पुराणमा चन्द्रघण्टाय यस्य शा अर्थात् चन्द्रमा जसको घण्टमा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ। चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारण गर्ने भएकाले यो नाम रहन गएको हो। चन्द्रघण्टा देवीको स्वरूप पहेँलो बडको हुन्छ। उहाँले देवीले अत्याचारी दानवी स्वरूपलाई नाश गर्नुहुन्छ। चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यानमा गरिन्छ। चन्द्रघण्टा देवीको स्वरूपको ध्यान गर्दै अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ। चन्द्रघण्टा देवीबाट कृपा प्राप्त भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उप प्राध्यापक चिन्तामणि भट्टराईले बताउनु भएको छ। चन्द्रघण्टा देवीको स्वरूप सामान्य शान्त एवं करुणामय छ। गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन्। आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधना सहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने उहाँले सुनाउनु भएको छ। नवरात्रको पहिलो दिन आइतबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। घटस्थापनाको पहिलो दिन शैलपुत्र देवीको पूजा आराधना गरिएको थियो भने घटस्थापनाको दोस्रो दिन हिजो ब्रह्मचारिणी देवीको पूजा अर्चना गरिएको थियो। घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु हो भन्ने श्रीमद् देवी भागवत लगायत पुराणमा उल्लेख गरिएको छ। यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन्। घटस्थापना गरिएको दिन घडामा नै 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन सोमबार हिजो पूजास्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। तेस्रो दिन आज मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ। नवरात्रका 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक मान्यता रहेको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी 15 दिनसम्म नेपालीले बडा दसैँ मनाउँछन्। दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मांडा, पाँचौँ दिन स्कन्द माता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ

0: पनि सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यी नौवटा दुर्गाका स्वरूपलाई नवदुर्गा भन्ने गरिन्छ। नवदुर्गा अथवा नवरात्रका अवसरमा देशभरका शक्तिपीठहरूमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरूको लाम लाग्ने गरेको छ। बडा दशैं बाहेक अन्य दिन पनि बुधबार, बिहिबार, शुक्रबार र शनिबार लगायतका दिनमा पनि देवीको विशेष पूजा गर्ने गरिन्छ। यस्तै गरेर कैडाकोटमा रहेका शक्तिपीठहरू, मौलाकालिका मन्दिरमा समेत यति बेला बडा दशैं सुरु भए सँगसँगै भक्तजनको घुइजो लागेको मन्दिर व्यवस्थापन समितिले जानकारी गराएको छ। यस्तै गरेर कालिका मन्दिर, कालिका आश्रम, श्री हरिहर सन्यास आश्रम लगायतका विभिन्न शक्तिपीठहरू र देवी मन्दिरहरूमा यति बेला भक्तजनहरूको घुइचो लागेको छ। आराधना र दर्शनका लागि आउने भक्तजनहरूको लाम नै लाग्ने गर्दछ। मौलाकालिका मन्दिर जानका लागि केवल कारको पनि सहज व्यवस्था भएपछि भक्तजनको संख्या अघिल्ला भक्तजनहरूको संख्या बढ्दै आएको समेत जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई दबाव र प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभएको छ। हिजो राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले प्रहरी निरीक्षकहरूलाई कुनै पनि प्रकारको राजनैतिक दबाव र व्यक्तिगत स्वार्थबाट टाढा रहेर काम गर्न निर्देशन दिनुभएको हो। नलपरासी वर्धाघाट सुस्ता पूर्वमा भूमि समस्या समाधानका क्रममा देखिएका विभिन्न जटिलता र प्रक्रियागत कठिनाईबारे नलपुरका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले आफ्नो धारणा स्पष्ट पार्नुभएको छ। भूमि आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउने क्रममा देखिएका समस्याबारे उहाँले कानुनी व्यवस्था, ऐन तथा नियमका प्रावधानलाई समेत मुख्य कारणका रूपमा औलाउनु भएको हो। नारायणगढ बजारमा चाडपर्वका समयमा हुने भिडभाड र व्यवस्थित गतिविधि नियन्त्रण गरी बजारलाई व्यवस्थित बनाउन गठित बजार व्यवस्थापन कार्यदल टास्क फोर्स सक्रिय भएको छ। नारायणगढमा चाडपर्वका समयमा किनमेल गर्नेको चाप बढ्ने भएकोले बजार व्यवस्थापन, शान्ति सुरक्षा, सवारी आवागमन तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन टास्क फोर्सले सरकारवाला निकायसँग समन्वय गरी काम अघि बढाएको पनि जनाइएको छ। टास्क फोर्सका संयोजक एवं चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले चाडपर्वका समयमा बजारमा हुने भिडभाडका कारण व्यवसायी र उपभोक्ताले भोग्नुपर्ने समस्या समाधान गर्न कार्यदल सक्रिय भएको बताउनु भएको छ। चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको पदमा पुनः डाक्टर विजय चन्द्र आचार्य चयन हुनुभएको छ। विक्रम सम्बत 2074 वैशाख 24 गतेदेखि 3 वर्ष कार्यकारी निर्देशक हुनुभएको थियो। अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डाक्टर आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। अस्पतालका सूचना अधिकारी गिरी नारायण महतका अनुसार आचार्यले हिजो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको उपस्थितिमा अस्पतालका अध्यक्ष डाक्टर योगेन्द्र प्रसाद सिंहबाट शपथ ग्रहण गरेर कार्यभार सम्हाल्नु भएको हो। अस्पतालको कार्यकारी निर्देशक पदका लागि भएको खुला विज्ञापनमा आवेदन दिएका 7 जनामध्ये 6 वटा सिफारिस समितिले दिएको सिफारिसका आधारमा डाक्टर आचार्यलाई चयन गरिएको हो। भरतपुरस्थित ग्रिनल्यान्ड पब्लिक स्कुलका विद्यार्थीले आश्रममा खाना खुवाएका छन्। स्कुलको इन्ट्रेक क्लब र इको क्लबले देवघाट 5 तनहुँस्थित हरिहर सन्यास आश्रममा 300 जनालाई खाना खुवाएको हो। आश्रममा आश्रित 200 जना विद्यार्थी तथा 100 जना वृद्ध वृद्धालाई खाना खुवाइएको ग्रिनल्यान्ड इन्ट्रेक क्लबका अध्यक्ष गोपाल भण्डारीले जानकारी दिनुभएको छ। डेङ्गी संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि नलपरासी बर्दघाट सुस्ता पश्चिममा लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने खोज र नष्ट अभियान सञ्चालन गरिएको छ। जिल्लाको पालीनन्दन गाउँपालिकाले विभिन्न स्थानमा अभियान सञ्चालन गर्दै डेङ्गी नियन्त्रणका लागि समुदाय स्थानमा सक्रियता बढाएको हो। अभियान अन्तर्गत लामखुट्टेले अन्डा पार्न सक्ने र लार्वा हुर्कन सक्ने सम्भावित स्थानहरू जस्तै फालिएका टायर, ग्यारेज, खुल्ला भाँडा बर्तन तथा पानी जम्ने ठाउँहरूको खोजी गरी ती वासस्थान नष्ट गर्ने कार्य भइरहेको जनाइएको छ। विजय खबरमा खबरको सिलसिला जारी नै छ, हामीसँगै रहनुहोला।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 078-50-15-0 चार, मोबाइल 98-612-20-437।
5: श्री हरिहर मन्दिर गैंडाकोट 7 को सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकोट 7 शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टिका अर्पण एवं टिका जमरा वितरण, हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन, जमुना देवी कडेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट 7 शीतलनगर गैरी नवलपरासी पूर्व।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी सुरुवात गरिएको छ। वर्षातसँगै असार 17 गतेदेखि बन्द गरिएको चितवनभित्रको जीप सफारी यही असोज 23 गतेदेखि सुरु गरिएको जनाइएको छ। वर्षातले बिग्रिएका निकुञ्जभित्रका सडकहरू मर्मत गरेर जीप सफारी सुरु गरिएको हो। वर्षाको समयमा आएका बाढीका कारण बिग्रिएका बाटोहरू मर्मत, ढलेका रुख पन्छ्याउने, झाडी फाँड्ने लगायतका कामहरू सकिएसँगै जीप सफारी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभएको छ। निकुञ्जभित्र जीप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जीप तथा हात्ती सवारी सबै समयमा यथावत अवस्थामा हुने गर्दछन्। निकुञ्जमा सौरा क्षेत्रबाट 32 वटा, कसराबाट 22 वटा, यस्तै मेगौलीबाट 11 वटा, अमलटारीबाट 8 वटा र माढीबाट 1 जीपहरू निकुञ्जभित्र चल्ने गर्दछन्। चितवन उद्योग सङ्घको 35 औं वार्षिक साधारण सभामा विभिन्न सङ्घ संस्था व्यक्ति गरी आधा दर्जनलाई सम्मान तथा पुरस्कृत गरिएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम र चितवन उद्योग सङ्घका अध्यक्ष मदन घिमिरेले संयुक्त रूपमा ती व्यक्ति वा संस्थालाई सम्मान गर्नुभएको हो। सो अवसरमा चितवन उद्योग सङ्घको पालिका समितिहरू मध्येबाट 2082-83 सर्वोत्कृष्ट हुन सफल चितवन उद्योग सङ्घ रत्नगर समितिका अध्यक्ष सुभाष चन्द्र गौतम सहितको कार्य समितिलाई अवार्ड सहित सम्मानित गरिएको छ। सोही अवसरमा उद्योग सङ्घमा उत्कृष्ट कार्य गर्दै आउनुभएका संसार अधिकृत राजु भट्टलाई वर्ष उत्कृष्ट कर्मचारीको रूपमा अवार्ड सहित सम्मान र पुरस्कृत गरिएको हो। यसै गरी सङ्घले निर्माण गरेको औद्योगिक प्रदर्शनीको परिवर्तन गर्दै आएका चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसनका निवर्तमान अध्यक्ष एवं चितवन अटो सो 2025-26 संयोजक राजन पिया लगायत उपाध्यक्ष यज्ञ पौडेल सहितको कार्य समिति चितवन अटोमोबाइल एसोसिएसन डेरी एक्सपो लगायत पनि सम्मानित भएका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाली सहितको कार्य समितिलाई मायाको चिनो सहित सम्मानित गरिएको सङ्घले जनाएको छ। सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिद गर्न 67,50,00,000 विनियोजन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको आर्थिक वर्ष 2083-84 लागि वर्ष धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,660 र मोटा मध्यम धानको प्रति क्विन्टल 3,860 रुपियाँ तोकिएको छ। न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्य सम्बन्धी अनिश्चितता कम हुने सचिवालयले जनाएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कानुन संशोधन गरेर लगानी मैत्री वातावरण बनाइने बताउनु भएको छ। उहाँले अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नु परेकाले समय सापेक्ष सम्बोधन गरिने बताउनु भएको हो। गैंडाकोट इङ्ग्लिस स्कुलको बसको ठक्करबाट गैंडाकोटका एक युवकको मृत्यु भएको छ। उपचारको क्रममा मृत्यु भएका युवा गैंडाकोट नगरपालिका वडा नम्बर 6 निवासी राजु थापा रहेको प्रहरीले जनाएको छ। सोमबार बिहान 8:30 बजे गैंडाकोट नगरपालिका 5 कुसुम घाट स्थित भित्री सडकमा स्कुलको बस र मोटरसाइकल ठोकिएका थिए। कालिका चोकबाट श्रीराम पार्टी प्यालेसतर्फ जाँदै गरेको G1X3970 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको N5445-4572 नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक थापा गम्भीर घाइते हुनुभएको थियो। टाउकोमा चोट लागेका कारण उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा बिहान 9:30 बजे पछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ। डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइने उल्लेख गरिएको छ। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली सङ्घ EU जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। EU कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार निनो 3.4 क्षेत्रमा समुद्री सतहको तापक्रम 29.70 डिग्री सेल्सियस पुगेको थियो। यो सन् 1982, 1983, 1997, 98, 2015, 16 शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रम थियो। यद्यपि जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम पहिले बढेकाले हालको एल निनो अहिलेसम्मकै शक्तिशाली भएको निष्कर्ष निकाल्न नसकिने कोपर्निकसले जनाएको छ। गत सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम 21.5 डिग्री पुगेको थियो। त्यस्तै विश्वको औसत सतही तापक्रम 16.27 डिग्री सेल्सियस रह्यो। यो पूर्व औद्योगिक औसतभन्दा 1.63 डिग्री बढी हो। कोपर्निकसका निर्देशक कार्लो बुन्टेपोले शक्तिशाली एल निनोका कारण सन् 2027 पनि मासिक तापक्रम पूर्व औद्योगिक स्तरभन्दा 1.5 डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना भएको बताउनु भएको छ। सरकारले हिमताल विस्फोटबाट हुन सक्ने बाढीको उच्च जोखिममा रहेका 4 हिमतालको पानी घटाउने परियोजना कार्यान्वयनमा लगेको छ। ग्रिन क्लाइमेट फन्ड नेपाल सरकार संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक लगानीमा ग्लोब सञ्जीवनी आयोजना मार्फत सरकारले हिमतालको पानीको सतह घटाउने परियोजना अघि बढाएको हो। विजय खबरमा अब पालो भएको छ खेल खबरको। आइसिसी पुरुष क्रिकेट विश्वकपले 2 अन्तर्गत आफ्नो अन्तिम श्रृङ्खला खेलिरहेको नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान 11:15 खेल सुरु हुनेछ। एक दिवसीय अन्तर्राष्ट्रिय ओडिआई मान्यता जोगाउने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि यो खेल निकै महत्व पूर्ण रहेको छ। आइतबार क्यानाडालाई 24 रनले पराजित गरेपछि नेपालको शीर्ष 6 रहँदै ओडिआई मान्यता जोगाउने सम्भावना कायम रहेको छ। तर एउटा जितले मात्र नेपालको स्थान सुरक्षित हुने छैन। नेपालले बाँकी खेलमा पनि राम्रो प्रदर्शन गर्नुपर्नेछ। क्यानाडाको अर्को प्रतिस्पर्धा र ओमानसँगका खेलले नेपालको लिग 2 यात्रा कहाँ पुगेर टुङ्गिन्छ भन्ने निर्धारण गर्नेछ। यस्तै गरेर आइतबार ओमानको अल अमेरात क्रिकेट मैदानमा टसारेर नेपालले पहिले ब्याटिङ गरेको। नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। नेपालको सुरुवात भने कमजोर रह्यो। आसिफ शेख 4 रनमा र ईशान पाण्डे खाता नखोली आउट भएपछि नेपाल दबावमा परेको थियो। कप्तान रोहित कुमार पौडेलले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै 101 रनको शतकीय पारी खेलेपछि नेपालले सम्मानजनक योगफल तयार पारेको थियो। यस्तै गरेर आइतबार जितपछि नेपालले क्यानाडालाई पछि पार्दै अङ्क तालिकाको 6 स्थानमा उक्लिएको हो। नेपालको 33 खेलबाट 26 अङ्क रहेको छ भने क्यानाडाको 34 खेलबाट 25 अङ्क रहेको छ। लिग 2 अन्तर्गत नेपालले असोज 31 गते शनिबार फेरि क्यानाडासँग र कार्तिकै 2 गते सोमबार ओमानसँग खेल्ने तालिका रहेको छ। मौसम सम्बन्धी खबरको पालो। हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा चट्ट्यानसहित हल्कादेखि मध्यम वर्षा भएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गरेर आज दिउँसो कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली भूभाग तथा देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। त्यसको तराई भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदाजाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै नारायणगढ बजारको भिडबाट अव्यवस्थित व्यापार नियन्त्रणमा टास्क फोर्स सक्रिय। चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डाक्टर विजय चन्द्र आचार्य नियुक्त। चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी पुनः सञ्चालन, पर्यटकले अब वन्यजन्तु अवलोकन गर्न पाउने। र चितवन उद्योग संघको 35 औं साधारण सभामा व्यक्ति तथा संस्थाहरू सम्मानित। सरकारले 67,50,00,000 धान खरिद गर्ने, सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालय उपस्थित हुन नपर्ने। अवस्थ सामुदायिक रेडियो विजयफिल्म 110.6 इन्टरनेट अनलाइन विजयफिल्मको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको। बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।
6: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
7: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
8: ल लिनुहोस्।
7: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
8: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
9: स्वाद मात्र होइन प्रेम पस्कने।
10: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
11: बगैचा एडभेन्चर रिसोर्ट
10: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
11: बगैचा एडभेन्चर रिसोर्ट।
10: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
11: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर गैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार गैंडाकोट नवलपुर।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: जय माता मौला काली।
14: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
15: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
15: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
14: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
15: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: Mm.
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, शुभचिन्तक, व्यवसायी मित्रहरू, कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
16: बुद्धिसागर पण्डित प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट 5 नवलपुर।
17: ओहो दाई नमस्कार।
18: नमस्कार।
17: आराम हुनुहुन्छ?
18: आरामै छु।
17: घर त राम्रो बनाउनु भएछ?
18: अँ यसो भनौँ।
17: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
18: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
17: ए गजबको काम गर्दा रहेछन् त।
19: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
20: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
21: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
20: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
10: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
22: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट 9 बोलपुर।

0: güzel efem eksen etdasım lafsa.
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर।
3: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
4: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
3: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
6: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
10: नमस्कार, म हमनाथ शर्मा, प्रधानाध्यापक कालिका नमना माध्यमिक विद्यालय गैंडाकोट नवलप्रासी पर्दघाट सुस्ताबुङ। विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक आयोगसँग पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोगसँगका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर, गाउँ, छर, छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनु होला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानु होला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनु होला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाइ पक्कै पनि फलदायी र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धु बान्धव, छरछिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। हस्त, धन्यवाद, नमस्कार।
11: जन्ममिति प्रमाणित गर्न थियो। के कागजात चाहिन्छ होला?
12: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: स्वयंसेविका दिज्यू नमस्कार, हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
15: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
14: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न के गर्ने होला दिदी?
15: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
16: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु हो। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
17: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
18: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप, किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
20: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छड पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
21: हरि प्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट, नवलपुर।

0: Güzel FM Eksen İlk Tasım Lafta.
1: नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभचिन्तक संरक्षणकर्मी कर्मचारीहरु एवं देशवासीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
3: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
5: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
4: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
5: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
6: सर एउटा प्रश्न सोधौँ है।
7: सोध न
6: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
7: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
6: हस्, धन्यवाद सर।
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभचिन्तक संरक्षणकर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
2: नेत्र राज सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
6: सिद्धार्थ चस्मा घर
7: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
6: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
7: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुफक मूल्यमा पाइन्छ।
8: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 078-50-15-16, मोबाइल 98-470-23-613।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538094 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809239894
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
4: जय माता मौला काली
5: कालीगण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
6: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
5: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
6: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
7: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
8: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
7: भयो दाइ
9: गैंडाकोट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश

0: FM 101.9
1: बालबालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवहा ज्ञान महाऐक्य आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चेबाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चेबाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने। कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वलपुर।
3: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
4: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
3: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
5: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
6: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: ए आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: नमस्कार, म विनोद पौडेल, कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, सेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख शान्ति सुकृति दीर्घायु सुस्वास्थ्य समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबु नानीहरूलाई हाम्रा मौलिक परिकार, हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।
12: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
13: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: विजय टाङ्चे
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
16: अहिले बिहानको 9 बज्यो।

0: FM 101.5
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98 029 33 894।
4: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
5: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
4: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
7: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट,
7: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर, मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
9: ओहो दाई, नमस्कार।
10: नमस्कार,
9: आराम हुनुहुन्छ?
10: आरामै छु।
9: घर त राम्रो बनाउनु भएछ।
10: अँ, यसो भनौँ।
9: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
10: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
9: ए, गजबको काम गर्दा रहेछन् त।
11: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैँडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे, मोबाइल 98 450 66 189 र 98 071 68 139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
7: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थी को पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारी का लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643।
1: धन्यवाद।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
6: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124437।
8: अहिले बिहानको 10 बज्यो।

0: FM 101.9 छ।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
3: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
2: ल ल, गएर तुरन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
1: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
0: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
1: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
0: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
2: अबै सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
3: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
2: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
3: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
4: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
5: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: FM 101.6
1: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
4: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
7: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
8: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
9: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
9: हाड जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
9: बाल रोग सेवा,
10: न्यूरो सर्जरी सेवा,
9: न्यूरो साइकेट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
8: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन। फोन 056-525-514 र 525-517।
11: नोट: नारायणी सामुदायिक अस्पतालमा कर्मचारी सञ्चय कोष र

0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
2: आइया मरे नि बाबा। आइया
1: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
3: ल हेर त, सर्प भाग्यो त्यता। टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
2: ल ल, मलाई त साँपले टोक्यो नि, मर्ने भयो म।
1: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाइलाई मोटरसाइकल लिएर आउनु भन त।
3: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
1: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
3: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
4: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: सर, एउटा प्रश्न सोधौँ है।
8: सोधन
7: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
7: हस्, धन्यवाद सर।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
10: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
9: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
11: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
12: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
13: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
12: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512094, मोबाइल 9809233894।
3: जय माता मौला काली।
4: कालीगण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
6: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
6: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
8: अहिले मध्याह्नको 12 बज्यो।

0: Dieser FM XA8.92.
1: कस्तो
2: गर्मी, यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
3: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा!
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
6: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
7: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
8: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
7: भयो दाइ।
5: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक। प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
3: घरै उज्यालो
4: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
5: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
4: होइन, कसरी यस्तो भयो भाउजू?
5: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
4: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
5: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
6: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिले नगरौ।
7: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
8: आमा, राति छ, कता जान लाग्नु भयो नि?
9: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
8: ए, पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
9: किन नि सानो लट्ठी र टर्च लाइट?
8: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
9: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
8: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
10: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
11: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
3: अहिले दिउँसोको एक बज्यो।
13: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बरामा पनि उपलब्ध छ।
14: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
13: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
15: स्वाद मात्र होइन प्रेम पस्किने।
16: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
17: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
16: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
17: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
18: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
19: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
18: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लाउन के गर्ने होला दिदी?
19: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
20: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
21: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
22: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
23: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
3: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: विजय एफएम 101.6
1: ल ल दुबई जानलाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: BJ 淡静
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
2: अहिले दिउँसोको 2 बज्यो
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
4: जापानीज भाषा कहाँ
3: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
4: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
1: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 056558894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 078501294 मोबाइल 98029338894 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैंडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696 दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
1: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार RCT गरिने
4: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056494373 र 494741 शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि फोन 056513412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
6: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
5: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
6: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
7: ए ल ल जाऊ जाऊ जाऊ
8: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078501504 मोबाइल 98612204437
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो
10: जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
11: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार,
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
3: यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
3: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक, नारायणगढ। फोन नम्बर 0556 98 833 र 598 834।

नमस्कार, बहुमौसमी गुरुङ तपाई सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: जय माता मौला काली।
5: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैराकोट 1 नवलपुर।
7: हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिम कि क्या हो?
8: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
10: गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
12: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
12: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज लोवेट बक्स पलंग डाइनिंग टेबल लगायत का घरायसी तथा ऑफिस को लागी आवश्यक पर्ने फर्नीचर हरू ऑर्डर अनुसार बनाइन्छ
14: सक्षम फर्नीचर गैंडाकुटे एक ब्रिटिश कैंप जाने बाटो विकास चौक बाट 100 मीटर अगाड़ी मोबाइल 9851129163 9550745503 र 9551184503 तपाईको सन्तुष्टि हाम्रो जिम्मेवारी विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9861224437
15: अहिले दिउँसोको 3 बज्यो

0: FM 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
3: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि त्यही गएर हुन्न र
2: ल ल गएर तुरुन्त बुक गरिहाल है
1: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 98612-20437
4: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
5: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
4: भयो दाई
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

घरको श्रीमानलाई विदेश पठाएर विदेशबाट खुन पसिना नबनी कमाएको पैसाले यहाँ अर्कै नाटोसँग सल्किँदा तिमी महिलालाई चाहिँ यो समाजले के राम्ने है?

0: FM 101.7
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
5: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप। कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू। विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
6: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-830 र 598-834।
7: विजय टाइमचे
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्य अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
8: अहिले दिउँसोको 4 बज्यो।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 0956-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0556-13-412, मोबाइल 9813-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुन त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
8: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
7: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 परासी, फोन 0785012-26, वेबसाइट www.maulakalika.org.np।
10: स्वास्थ्य दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
11: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: 色，Sunlight Radio。
1: नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभचिन्तक संरक्षणकर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट तीन ढोडेनी नवलपुर।
3: बालबालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: नेपालीहरूको महान पर्व बडा दशैं तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य कर्मचारी सञ्चालक सदस्य पदाधिकारी एवं शुभचिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गोविन्द सुवेदी अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट नवलपुर।
4: नमस्कार, म हिरालाल अर्याल गैंडाकोट इङ्ग्लिस स्कुलको प्राचार्य। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू हाम्रा अभिभावक विद्यार्थी शिक्षक कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरूको सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसका साथै चाड पर्वको समयमा हाम्रा बालबालिकाहरूलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
9: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार गैंडाकोट नवलपुर।
10: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, शुभचिन्तक, व्यवसायी मित्रहरू, कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
11: बुद्धिसागर पण्डित प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट 5 नवलपुर।
10: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
9: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
9: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर।
12: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
13: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
12: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
13: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
14: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
15: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
16: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
17: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
18: सर्जरी सम्बन्धी सेवा,
17: हाड जोडी सम्बन्धी सेवा,
18: स्त्री तथा प्रसूति रोग सेवा,
17: बाल रोग सेवा,
18: न्युरो सर्जरी सेवा,
17: न्युरो साइकियाट्रिक सेवा,
18: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
16: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
19: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
13: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98-612-20-437।
20: अहिले साँझको 5 बज्यो।

बाल बालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बाल बालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
4: मुहान वरपरका रुख नकटाउँ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटाउँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98554 503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
11: नमस्कार, म हमनाथ शर्मा, प्रधानाध्यापक, कालिका नमना माध्यमिक विद्यालय, गैंडाकोट, नवलप्रासी पत्रकार सुस्ता। विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर, गाउँ, छर, छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनुहोला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानुहोला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनुहोला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाई पक्कै पनि फललाई र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धुबान्धव, छरछिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। धन्यवाद, नमस्कार।
12: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
13: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
14: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
15: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
14: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
15: नेत्र राज सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
0: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
0: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204।
0: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
8: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
9: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
7: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
7: हाड जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
7: बाल रोग सेवा,
10: न्युरो सर्जरी सेवा,
7: न्युरो साइकेट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
9: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656525514 र 525517।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट,
12: दराज, लोवेट, बक्स पलंग, डाइनिंग टेबल लगायत का घरायसी तथा ऑफिस को लागी आवश्यक पड़ने फर्नीचर हरू ऑर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्नीचर गैंडाकोट एक ब्रिटिश कैंप जाने बाटो विकास चौक बाट 100 मीटर अगाड़ी।
13: मोबाइल 9851129163 9550745503 र 9551184503।
4: तपाईको संतुष्टि हाम्रो जिम्मेवारी।
14: नमस्कार, म विनोद पौडेल कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख शान्ति, सुकृति, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबु नानीहरूलाई हाम्रा मौलिक परिकार, हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।
15: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी नवलपुर।
15: नेपालीहरूको महान पर्व बडा दशैं, तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य, कर्मचारी, सञ्चालक सदस्य, पदाधिकारी एवं शुभ चिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: गोविन्द सुवेदी अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट नवलपुर। विवाह पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
16: अहिले साँझको 6 बज्यो।

नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चाड पर्वको यस उल्लासमय अवसरमा व्यक्तिगत सरसफाई, घर आँगनको स्वच्छता, खानेपानीको सुरक्षित प्रयोग तथा पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष गोविन्दराज तिमिल सिन्हा एवं अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोट 15 नवलपरासी बर्दघाट सुस्तापूर्व। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष वेदबन्धु रेग्मी एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था परिवार गैँडाकोट 4 नवलपुर। विनय त्रिवेणी गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख घनश्याम गिरी, विनय त्रिवेणी गाउँपालिकाको कार्यालय, विनय त्रिवेणी नवलपरासी बर्दघाट सुस्तापूर्व। देवचुली नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, देवचुरी नगरपालिकाको कार्यालय, देवचुरी नवलपरासी बर्दघाट सुस्तापूर्व। नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैँडाकोट नगरपालिका वार्ड नम्बर 18 का सम्पूर्ण वडावासी आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। यस पावन अवसरमा चाडपर्व मनाउँदा आपसी सद्भाव कायम राख्न, जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, पटका तथा विस्फोटक पदार्थको प्रयोग नगर्न र वातावरण स्वच्छ राख्न सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौँ। साथै असहाय, विपन्न, ज्येष्ठ नागरिक तथा एक्लो जीवन बिताइरहनुभएका व्यक्तिहरूसँग पनि चाडपर्वको खुसी बाँड्दै मानवीयता र सहयोगको भावना अभिवृद्धि गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। तिल बहादुर चितौरे, वडा अध्यक्ष एवं गैँडाकोट नगरपालिका वार्ड नम्बर 18 वडा कार्य समिति परिवार गैँडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विपिन भक्त अधिकारी अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट 4 नवलपुर। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट नगरपालिकाका सम्पूर्ण नगरवासी स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। समृद्ध सभ्य सुन्दर र सुशासनयुक्त गैंडाकोट निर्माणका लागि सम्पूर्ण नगरवासीको एकता सहभागिता र सहकार्य निरन्तर रहिरहने अपेक्षा सहित पुनः सबैमा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नगर प्रमुख मदन भक्त अधिकारी गैंडाकोट नगरपालिका नवलपरासी बर्दघाट सुस्ता।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
6: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
5: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
6: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
7: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
0: श्री हरिहर मन्दिर गैंडाकोट 7 सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको, मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकोट 7 शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन संध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टीका अर्पण एवं टीका जमरा वितरण। हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट संगीतमय भजन कीर्तन। जमुना देवी कडेल कार्यवाहक अध्यक्ष, हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट 7 शीतल नगर गैरी नवलपरासी पूर्व।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरकारवालासँग मन्त्रालयको शिक्षा संवाद। नारायण नदी किनारको दीर्घकालीन व्यवस्थापन बारे अन्तर्क्रिया सम्पन्न। भरतपुरमा भूमिगत विद्युतीकरणबाट विद्युतीय सेवा थप सुरक्षित र व्यवस्थित बनाइँदै चितवनमा स्कप टाइफसका संक्रमित 234 पुगे। र राष्ट्रपतिद्वारा 2 अध्यादेश जारी। अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु। नेपालको लगातार दोस्रो जित। ओमान 113 रनले पराजित।
1: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण हुन हार्दिक अनुरोध गरिन्छ। भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर। कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवहा ज्ञान महाऐक्य आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ। 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम। साँझ 6 बजे भजन कीर्तन एवं पञ्चे बाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चे बाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने। कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8 नवलपुर।
0: विजय खबरमा अब खबर विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक समय सापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरकारवालासँग शिक्षा सम्वाद कार्यक्रम सम्पन्न गरेको छ। पोखरामा आयोजित शिक्षा सम्वाद भाग 2 गण्डकी प्रदेश छलफलमा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतम, हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्मा, प्याप्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, गण्डकी विश्वविद्यालयका उपकुलपति कृष्ण अधिकारी, एन प्याप्सनका महासचिव प्रकाश खड्का तथा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्यानलिस्टका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि, सार्वजनिक तथा निजी शिक्षण संस्थाबीचको सहकार्य, नीतिगत स्पष्टता र प्रस्तावित विद्यालय शिक्षा ऐनमा समेट्नुपर्ने विषयमा छलफल भएको थियो। मन्त्रालयले शिक्षा क्षेत्रका शिक्षक, विद्यालय सञ्चालक, शिक्षाविद, स्थानीय तह तथा अन्य सरकारवालाका सुझावलाई नीति निर्माण प्रक्रियामा समेट्दै विद्यार्थीको आवश्यकता र कक्षा कोठाको वास्तविकतालाई सम्बोधन गर्ने शिक्षा ऐन निर्माणमा जोड दिएको छ। यस्ता संवादबाट प्राप्त सुझावले नेपालको विद्यालय शिक्षा प्रणालीलाई थप गुणस्तर, समावेशी, सृजनशील र समय सापेक्ष बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। हालैको बाढी पहिरोले नारायण नदी किनार क्षेत्रमा पुर्याएको क्षति, तटीय क्षेत्रको कटान नियन्त्रण तथा दीर्घकालीन पुनर्निर्माण र सौन्दर्यीकरणका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको छ। चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बाढीका कारण नदी किनारको क्षति मूल्याङ्कन, कटान रोक्ने स्थायी संरचना निर्माण र दीर्घकालीन नदी किनार व्यवस्थापनका विषयमा गहन मन्थनसहित भावी रणनीतिबारे चर्चा गरिएको थियो। कार्यक्रममा भरतपुर एक स्थित नारायणगढ बजारमा रहेको नारायणी नदी किनारको तटीय क्षेत्रलाई सौन्दर्यीकरण गरी मनोरञ्जनात्मक स्थलको रूपमा विकास गर्न गुरु योजना तर्जुमा प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल भएको थियो। बर्खायाममा नारायण नदीमा आउने बाढीका कारण नारायणगढ बजार तथा नारायणी तटीय क्षेत्रहरू निरन्तर जोखिममा पर्दै आएकोले अबका निर्माण तथा व्यवस्थापनका कामहरू दिगो र दीर्घकालीन हुनुपर्नेमा छलफलका क्रममा वक्ताहरूले विशेष जोड दिएका थिए। बाढीले बगाएका तथा क्षति पुर्याएका संरचनाहरूको तत्काल मर्मत सम्हार गर्नुका साथै भविष्यमा हुन सक्ने कटान रोक्न प्रभावकारी तटबन्ध र विकास आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने विषयमा प्राविधिकहरूले जोड दिएका थिए। यसैबीच सहरी विकास तथा सिंचाइ आयोजनाका प्रतिनिधिहरूले नदी किनार क्षेत्रको भौगर्भिक र जल वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन पुनर्निर्माणका योजनाहरू कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका थिए। नारायण नदीको तटीय क्षेत्रलाई सौन्दर्यीकरण गरी मनोरञ्जनात्मक क्षेत्र बनाउने गुरु योजनाका सम्बन्धमा विगतमा सम्बन्धित निकायहरूबाट भएका निर्माण कार्यहरू र हालैको बाढीका कारण पुगेको क्षतिबारे गहन छलफल गर्दै स्थलगत निरीक्षण तथा अनुगमन समेत गरिएको थियो। पूर्वी चितवनको रत्नगर नगरपालिकाले अङ्गुर खेतीको परीक्षण सुरुवात गरेको छ। रत्नगर नगरपालिका 9 सिसईमा सोनाका ग्रीन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो। पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षण स्वरूप पालिकाले 400 अङ्गुरका बिरुवा लगाएको छ। नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उहाँले बताउनुभयो। न्यानो हावाहुरी क्षेत्रमा हुने ती दुई जातको परीक्षण सुरु गरिएको जानकारी दिनुभयो। भारतबाट बिरुवा ल्याएर परीक्षण सुरु गरिएको हो। उहाँले भन्नुभयो, परीक्षण सफल भयो भने कृषकहरूलाई अङ्गुर खेती गर्न प्रोत्साहन गर्ने योजना नगरपालिकाको रहेको छ। सोनाका ब्ल्याक जातको अङ्गुर किसमिस बनाउन प्रयोग गरिन्छ भने ग्रिन फलफुलका रूपमा खान प्रयोग गरिने उहाँले जानकारी दिनुभयो। नगरपालिकाले रु 5,00,000 लागतमा आफ्नै निगरानीमा परीक्षण गरिरहेको छ। यसलाई जाइका नेपालले प्राविधिक सहयोग गरेको उहाँले बताउनुभयो। गत असारमा अङ्गुरको बिरुवा ल्याएर रोपिएको हो। रोपेको एक वर्षपछि उत्पादन दिन थाल्ने उहाँले जानकारी दिनुभयो। अहिले अङ्गुर रोपिएको ठाउँमा रेखदेखका लागि जाइकाले एकजना स्वयंसेवी खटाएको छ, जसले नियमित अङ्गुरको रेखदेख र वृद्धि विकासका बारेमा ध्यान दिने गरेको उहाँले बताउनुभयो। अङ्गुरको वृद्धि विकास अहिले राम्रो भएको बताउँदै उहाँले भावी दिनमा उत्पादन कस्तो हुन्छ हेर्न बाँकी रहेको बताउनुभयो। भरतपुर नगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण अन्तर्गत 460 ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत प्रदान गरिएको छ। बाइपास रोड सहीचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले पनि ग्राहकहरूमा भूमिगत विद्युत जडानको काम भइरहेको छ। अहिले दैनिक 13 हाराहारी मिटरमा लाइन जडानको काम भइरहेको छ। उहाँका अनुसार भूमिगत विद्युतीकरण अन्तर्गत 18 फिडरमध्ये तीनवटामा लाइन जडानको काम बाँकी रहेको छ भने अन्यमा जडान गरिसकिएको छ। भूमिगत विद्युतीकरण अन्तर्गत भरतपुर महानगरपालिकाका 1,240 ग्राहकमा लाइन जडान गर्नुपर्ने हुन्छ। अहिलेसम्म आयोजनाले 95% काम सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो। भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु 1,40,00,000,000 लागत लाग्नेछ। सुरुवाती समयमा रु 1,30,00,000,000 बजेट भरतपुरलाई विनियोजन गरिएको थियो। काम थपिएसँगै रु 10,00,00,000 थप गरिएको हो। निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो। सन् 2021 अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो। ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् 2024 जनवरी 20 सकिएसँगै पटक पटक म्याद थप गरेर कामलाई अघि बढाइएको हो। एसियाली विकास बैङ्कको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको छ। चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट संक्रमण हुनेको संख्या 234 पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाभित्रका 142 जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका 92 जना गरी कुल 234 जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको हो। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म 1816 जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको बताउनुभयो। उहाँका अनुसार जिल्लाका स्थानीय तह अनुसार सबैभन्दा बढी रत्नगर नगरपालिकामा 46 जना र भरतपुर महानगरपालिकामा 32 जनामा संक्रमण पुष्टि भएको छ। त्यसै गरी खैरेनी नगरपालिकामा 22 जना, राप्ती नगरपालिकामा 20, कालिका नगरपालिकामा 17, माडी नगरपालिकामा 3 र इच्छा कामना गाउँपालिकामा 2 जनामा संक्रमण देखिएको छ। कार्यालयका अनुसार संक्रमित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ। जिल्लाभित्रका संक्रमित 142 जनामध्ये 52 पुरुष र 90 महिला छन् भने बाहिरी जिल्लाबाट आएका 92 संक्रमित मध्ये 34 पुरुष र 58 महिला छन्। हालसम्म जिल्लामा स्क्रब टाइफसका कारण कसैको मृत्यु भएको छैन। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसकेँ बाबा, यहीँ गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यहीँ गएर हुन्न र?
3: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612 20 4।

0: आउनुहोस् भित्र बसौँ।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
4: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले थप 2 अध्यादेश जारी गर्नुभएको छ। उहाँले मङ्गलबार आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता राम श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो। कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ। उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै सहकार्य, समन्वय र सअस्तित्वलाई जोड दिनुभएको छ। सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री मल्लबहादुर साईले संहिताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउनु पर्ने धारणा राख्नुभयो। उहाँले कतिपय पूरा हुन नसकेका जनअपेक्षामा टेकेर भ्रम सृजना गरिएको बताउँदै तथ्यगत रूपमा भ्रमलाई चिर्दै समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले नेपालको संविधानले निर्दिष्ट गरेका अधिकारहरू हस्तान्तरण गर्न आलताल गरेको बताउनुभयो। उहाँले प्रदेशका अधिकारहरू हस्तान्तरण गर्ने विषयमा सङ्घीय सरकारले नजरअन्दाज गरिरहेको चर्चा गर्दै प्रहरी ऐन र निजामती ऐन छिटो ल्याउन आग्रह गर्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संहितालाई बलियो बनाउनेतर्फ यसअघिको सरकारको नेतृत्व गरेका दलहरूले नसकेको चर्चा गर्दै पटक पटक आवाज उठाउँदा पनि आश्वासन मात्रै पाएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, कतिपय अवस्थामा यस्तो लाग्छ कि तत्कालीन अवस्थामा संविधान लेख्न र त्यतिखेरको विद्रोह दबाउन मात्रै संहिता बनाइएको हो कि नत्र किन यस्तो अधिकारविहीन बनाइयो। अहिले प्रदेश संरचनामाथि प्रहार भइरहेको चर्चा गर्दै उहाँले प्रशासनिक खर्च अन्य तहको तुलनामा न्यून हुँदा पनि यसलाई सेतो हात्ती भनेर चर्चा गरिने उहाँ गरेको बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जलवायु परिवर्तन र यसले पारेको प्रभावका विषयमा प्रदेश सरकारहरूको धारणा र नीति एउटै हुनुपर्ने चर्चा गर्दै जलवायु परिवर्तनका मुद्दामा प्रदेशहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशहरूको सहकार्य र साझा अवधारणा बनाएर विकास र समृद्धिलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको छ। उहाँले अन्तर प्रदेश साझेदारीको विषयलाई जोड दिँदै प्रदेशहरूबीच साझा लगानीका विषय खोजेर काम गर्नुपर्ने अवलाउनुभयो। सम्मेलनको सभापतित्व ग्रहण गर्नुभएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अब प्रदेश सरकारले गुनासो मात्रै गरेर होइन आफ्नो अधिकारभित्र रहेर काम पनि अगाडि बढाउनु पर्ने अवस्था रहेको चर्चा गर्नुभयो। संहिता कार्यान्वयनमा देखिएका जटिलताका विषयमा निष्कर्ष निकाल्दै प्रधानमन्त्रीसम्म पुर्याएर छलफल गरिने उहाँले बताउनुभयो। मुख्यमन्त्री कार्कीले यसअघि आफ्नै पार्टीहरूको सरकार हुँदा पनि प्रदेशका अधिकार दिन आलटाल गरिरहेको चर्चा गर्दै अहिले नयाँ बनेको 4-5 महिनाको सरकारसँग आफ्नो कुनै गुनासो नरहेको स्पष्ट पार्नुभयो। कोशी प्रदेशको आयोजनामा भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन बुधबारसम्म चल्नेछ। प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र त्यसको निष्कर्षलाई सङ्घीय सरकारसम्म पुर्याउने योजना रहेको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमन सिन्हाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका लागि अगाडि बढाइने बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा आज आयोजित आर्थिक वर्ष 2022

83 को वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्वमय हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले भन्नुभयो, अन्तर्राष्ट्रिय स्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन। यसको सेवामा परिवर्तन हुँदै आएकोले नेपालमा पनि हुलाकलाई प्रभावकारी बनाउन कर्मचारीको क्षमता अभिवृद्धि, साधन स्रोत सम्पन्न र दूरदराजका जनतासम्म सेवा पुर्याउने कार्यमा सहयोग गर्न सरकार लागि परिरहेको छ। मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले हुलाक सेवाको कामलाई आधुनिक प्रविधि मैत्री र प्रभावकारी तुलाउँदै प्रदेश र स्थानीय तहसँग समन्वय गरी छिटो र गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता उलाउनुभयो। उहाँले हुलाक सेवामा नीतिगत सुधार र प्रचार प्रसार आवश्यक रहेको जनाउँदै अतिरिक्त हुलाकका कर्मचारीको सेवा सुविधा बढाउनेतर्फ सरकार सकारात्मक रहेको जानकारी दिनुभयो। विभागका महानिर्देशक मनमाया भट्टराईले विभिन्न चुनौतीका बीच विभागले आफ्नो जिम्मेवारीलाई व्यवस्थित र द्रुत गतिमा अगाडि बढाएको बताउनुभयो। 152 विश्व हुलाक दिवसका अवसरमा उत्कृष्ट कार्य सम्पादन गरेको भनी घोषणा गरिएका गोर्खा सल्यान मेग्दी र भक्तपुर हुलाक कार्यालयका प्रमुखहरू सम्मानित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गर्दै गाली गरेको भनी सार्वजनिक अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। सांसद सुनार र ती महिलाबीच भएको भनिएको आपत्तिजनक अडियो रेकर्ड सोमबार लिक भएको थियो। यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले समेत आन्तरिक छानबिन थालेको छ। बिहिबार रासोपाले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ। पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको रासोपाले जनाएको छ। अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले पनि आन्तरिक रूपमा बुझ्ने काम अघि बढाएको हो। केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्ले अडियोको सत्यताबारे बुझ्ने काम गरिएको जानकारी दिनुभयो। हामीले पनि समाचार र सामाजिक सञ्जाल मार्फत नै अडियोबारे जानकारी पाएका छौँ। यसको बारे बुझ्ने काम भइरहेको छ। हामी हाम्रो तरिकाले बुझिराखेका छौँ, डिआइजी काफ्ले भन्नुभयो। पक्राउ गरेर अनुसन्धान गर्नका लागि भने पीडित महिलाको जाहेरी आवश्यक पर्ने काफ्ले बताउनुभयो। उहाँले भन्नुभयो, हामीलाई महिलाले कुनै न कुनै रूपमा उजुरी दिनुपर्ने हुन्छ। आफै उपस्थित भएर वा अनलाइन मार्फत भए पनि उजुरी आवश्यक हुन्छ। महिलाले उजुरी नदिए हामी आफै अनुसन्धान गर्न मिल्दैन। हालसम्म महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी भने दिनुभएको छैन। विजय खबरमा अब खेल सम्बन्धी खबर। नेपालले आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खलामा मङ्गलबार घरेलु टोली ओमान विरुद्ध 113 रनको फराकिलो जित दर्ता गरेको छ। जारी श्रृङ्खलामा नेपालको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा नेपालले क्यानाडालाई 24 रनले हराएको थियो। अल अमिरेत रङ्गशालामा नेपालले प्रस्तुत गरेको 264 रनको लक्ष्य पछ्याएको ओमान 40 ओभरमा 150 रनमै समेटियो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक 77 रनको योगदान गर्नुभयो। उहाँले 83 बलमा 6 चौका र 1 छक्का प्रहार गर्नुभयो। यसै गरी जय आडेदराले 25 र जतिन्दर सिंहले 18 रन बनाउनु भयो। अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपाली बलरले पहिलो ओभरदेखि नै ओमानी ब्याटरलाई दबावमा राखेका थिए। 7 विकेटका लागि शुक्ला र ओडेदराले 83 रनको साझेदारी गर्दै ओमानको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। यो साझेदारीलाई दिपेन्द्र सिंह यैरीले ओडेदरालाई एलबीडब्ल्यूको धरापमा पारेका थिए। नेपालका नन्दन यादव र कप्तान सन्दीप लामिछानेले 3-3 विकेट र दिपेन्द्र सिंह ऐरीले 2 तथा करण केसी र ललित नारायण राजवंशीले 1-1 विकेट लिएका थिए। त्यसअघि टस अघि जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रनको योगफल तयार पारेको थियो। नेपालका रोहित कुमार पौडेलले सर्वाधिक 61 रनको योगदान गर्नुभयो। उहाँले 67 बलमा 3 चौका र 1 छक्का प्रहार गर्नुभयो। त्यस्तै अन्त्यतिर आक्रमक ब्याटिङ गरेका करण केसीले 16 बलमा 4 छक्का र 1 चौकासहित 40 रन बनाउनुभयो।
आसिफ शेखलाई सस्तैमा गुमाए पनि अर्जुन कुमार र ईशान पाण्डेले नेपालको इनिङ्स सम्हालेका थिए। अर्जुन 40 र ईशान 37 रन बनाएर आउट भएका थिए। दोस्रो विकेटका लागि अर्जुन र ईशानले 64 रनको साझेदारी गरेका थिए। मध्यक्रममा रोहित सहित बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले पनि राम्रो प्रदर्शन गरेका थिए। बसिरले 37 र दिपेन्द्रले 22 रन जोडेका थिए। सन्दीप जोराले पनि नेपालको खातामा 10 रन थपेका थिए। पाँचौँ विकेटका लागि रोहित र बसिरबीच 86 रनको साझेदारी भएको थियो। ओमानका शाह फैसल, सकिल अहमद र करण सोनावालले 2-2 तथा हसनैन शाहले 1 विकेट लिएका थिए। जितसँगै 34 खेलमा 28 अङ्क जोडेको नेपाल 6 स्थानमा छ। पराजित ओमान 30 खेलबाट 33 अङ्कका साथ 4 स्थानमा रहेको छ। हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। आज राति कर्णाली र सुदूरपश्चिम देश प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। देशको बाँकी हिमाली र भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरकारवालासँग मन्त्रालयको शिक्षा संवाद। नारायणी नदी किनारको दीर्घकालीन व्यवस्थापनबारे अन्तर्क्रिया सम्पन्न। भरतपुरमा भूमिगत विद्युतीकरणबाट विद्युत सेवा थप सुरक्षित र व्यवस्थित बनाइँदै चितवनमा स्कर्ब टाइफसका संक्रमित 234 पुगे। र राष्ट्रपतिद्वारा 2 अध्यादेश जारी। अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु। नेपालको लगातार दोस्रो जित। ओमान 113 रनले पराजित। हवस् त, सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुविधि बिदा हुन्छु। नमस्कार।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार गैंडाकोट नवलपुर
2: विजय टाङ्चे।
0: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
3: अहिले साँझको 7 बज्यो।
1: हो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
4: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4, काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
6: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
7: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
6: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लाउन के गर्ने होला दिदी?
7: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
8: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
9: नमस्कार, म हिरालाल अर्याल, गैंडाकोट इङ्ग्लिस स्कुलको प्राचार्य। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू, हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरूको सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसका साथै चाडपर्वको समयमा हाम्रा बालबालिकाहरूलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।
0: उपसिकट गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिउँ। गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे, हुप्सीकोट गाउँपालिकाको कार्यालय, हुप्सीकोट नवलपरासी बद्धघाट सुस्तापूर्व। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। जगन्नाथ पौडेल, अध्यक्ष एवं जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार, गैंडाकोट एक, नवलपुर।
10: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, शुभचिन्तक, व्यवसायी मित्रहरू, कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
11: बुद्धिसागर पण्डित, प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोट 5, नवलपुर।

0: FM 101.9
1: घर घरमा भान्साघर अब भान्साघर लङ रेन्ज चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
5: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
6: जापानिज भाषा कहाँ?
5: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
6: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
7: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजीलैंड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-35894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778-50-1294, मोबाइल 9809-2933-894।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: सर, एउटा प्रश्न सोधौँ है।
10: सोधन
9: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
10: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
9: हस्, धन्यवाद सर।
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कपुर गैंडाकोट 11 नवलपुर, मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
4: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
8: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
9: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
10: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
0: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: CIN को साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। हिमतालमा पहिरो खस्दा बुढी गण्डकीमा आकस्मिक बाढी आएको सरकारी अध्ययन टोलीको निष्कर्ष। भोटेकोशी बाढीका कारण बेपत्ता भएकाहरूको विवरण एकिन गरिँदै होल्डिङ सेन्टरमा बस्ने घट्दै।
1: होल्डिङ सेन्टर 37 17 भए र 5,000+ जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा अहिले 1,085 चाहिँ हाम्रो होल्डिङ सेन्टरमा आउनुहुन्छ। पूर्वाधार विकास सचिवजीले भनेअनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सिसनल सेल्टरमा लानको लागि अहिले बनाउँदैछौँ।
0: सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कारबाहीमा पर्ने। चाडबाड लक्षित अनुगमनमा तीव्रता। सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य।
2: हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
0: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल। वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी। अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने।
3: जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानुन सुधार गरिएको छ त्यसमा।
0: र आइसिसी क्रिकेट विश्वकप लिग दुईमा नेपालको लगातार दोस्रो जित। ओमान 113 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: प्राकृतिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बुढी गण्डकी नदीमा आएको बाढीले देखायो। 5 सम्पर्कविहीन त छन् नै, पूर्व सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाइ छ। हिमाली क्षेत्रमा बाढीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उङ्दी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बुढी गण्डकी नदीमा विनाशकारी बाढी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो। यही असोज 25 गते बिहान करिब 4:20 चामर हिमाल र सेउराङ्गी हिमाल बीचको उङ्दी लुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ। करिब 5,500 उचाइमा रहेको हिमनदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ। यसैबीच भोटेकोशी बाढी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकोशी एवं काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले भदौ 10 रसुवाको भोटेकोशी बाढीबाट प्रभावित 1,050 अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो।
1: होल्डिङ सेन्टर 37 भए र 5,000+ जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा अहिले 1,085 चाहिँ हाम्रो होल्डिङ सेन्टरमा आउनुहुन्छ। पूर्वाधार विकास सचिवजीले भनेअनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सिसनल सेल्टरमा लानको लागि अहिले बनाउँदैछौँ। त्यो 1,085 पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दा पुनर्स्थापना काम पनि अगाडि भएको छ भन्ने ठान्छु मैले। सबसे आश्विन असोजको 8-11 गते फेरि 5-6 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डकी कोइटोर लगायत अहिले जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सङ्कुलग्रस्त क्षेत्र घोषणा गरौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सङ्कुलग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि ध्यान दिनु पऱ्यो, किन यो अवस्था त छ नागरिकलाई गाह्रो पर्छ भनेर। ती 20 स्थान तहको लागि पनि जसरी भोटेकोशी नदीमा हामीले गरेका थियौँ, असोज 8-11 सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई 3 लागि सङ्कुलग्रस्त क्षेत्र घोषणा गऱ्यौँ। सँगसँगै घरबाट पनि निर्णय गरौँ।
5: बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणीकरण प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
6: प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दो रहेछन्। 77 मध्ये 2 जिल्ला मात्रै प्रभावमा नपरेका, बाँकी चाहिँ 75 जिल्ला चाहिँ प्रभावमा परेका हुनाले 75 जिल्लासँग हिजो मात्रै हामीले सबै जिल्ला प्रमुख जीवहरूसँग पनि छलफल गरेका छौँ र यसलाई चाहिँ कसरी चाहिँ छिटोभन्दा छिटो प्रमाणीकरण गर्ने, मृत्युको डेटबाट आइसकेको अवस्थाको र मिसिङको सन्दर्भमा अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ एनमा जसरी संशोधन भएको छ त्यही तरिकाले स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ।
5: उहाँले बाढीमा बेपत्ता भएका नागरिकको डिएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया सहज हुँदै जाने बताउनुभयो। यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटेल तथा रेस्टुरेन्ट व्यवसायमाथि कडा कारवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटेल तथा रेस्टुरेन्ट सञ्चालकसँगै गाडी चालकलाई समेत प्रचलित कानून अनुसार कारवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाडी रोकिने होटेल तथा रेस्टुरेन्टमा सरसफाईको कमी बासी तथा झिङ्गा भन्केका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटेल तथा रेस्टुरेन्टमा मात्रै गाडी रोक मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था वस्तुको गुणस्तर मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
2: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निर्देशन त्यही हिसाबले त्यसो चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दसैँ तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य बत्तीहरूको वस्तुहरूको चाहिँ सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
5: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिन्डर साँटफेर सेवा भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्नेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। त्यसैका बेला ग्यास खरिदमा सहजता ल्याउन शुरू गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्रान्ड को खाली सिलिन्डर बुझाएर पाइक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ बनाउन 4 वर्षीय रणनीति कार्ययोजना प्रस्तुत गर्नुभएको छ। उहाँले श्रम कूटनीति आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक हित सुरक्षा र सीप विकासमा जोड दिँदै उहाँले कृषि पर्यटन नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्र्याउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा उहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने सीधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
7: ठुला ठुला लगानी मात्रै होइन साना साना पनि भित्रन सक्ने अवसरहरूलाई चाहिँ ग्राप गरेर र दुवै मुलुकको राष्ट्रिय हित नबाज्ने गरी त्यहाँ अवसर छ सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाऊ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि स्किल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हजुरहरूसँग गरेँ पोलिटिकल पार्टीहरूसँग गरेँ अब एक्टरहरू परिवर्तन हुनुभएको छ अब म चाहिँ यहाँका मान्यज्यू होइन अब म जर्मनको मान्यज्यूहरूसँग गरेर आफ्नो शब्द चाहिँ निष्ठासँग चाहिँ यसलाई अगाडि बढाउने कोसिस गर्छु।
5: राष्ट्रपति रामचन्द्र पौडेलले थप दुईवटा अध्यादेश जारी गर्नुभएको छ। उहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भनी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका
8: दलित भूमि सुकुम्बासी र अवैध बसोबास व्यवस्थाहरूको विषय छ नि, केही कानुनी रिक्तता योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू सुरु गरेका थियौँ, त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन अनि त्यसपछि कानुनी रिक्तता भयो होइन, त्यो रिक्तता लगायत अनि त्यही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानुनबाट संशोधन गरेर यो जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानुन सुधार गरिएको छ त्यसमा।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
9: अहिले पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने अनुसन्धान गर्ने कुराहरू गर्छ। त्यो अनुसन्धानलाई टुङ्गोमा नपुर्याउँदासम्म यो पदीय र पार्टीको अनुशासनभित्रै रहने गरी खगेन्द्र सुनारज्यूलाई चाहिँ पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन, औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
5: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुईमा आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जित हो। जितका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, ईशान पाण्डी र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोडे। यो नेपालको 13 जित हो। 28 अङ्क सहित नेपाल छैटौं स्थानमा कायम छ भने ओमान 33 अङ्क सहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
10: सन्तोषी राव भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका
11: निवेदन पेश गर्न पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
10: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। बुढी गण्डकी नदीको बाढी र प्रभावितको पुनस्थापनामा गरिएको काम कारबाही विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
12: ओहो, तिमी त घरको खाने भएछौ नि।
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
15: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा

0: को साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बडा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन्। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली काङ्ग्रेसको सहमहामन्त्री खुला तर्फमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभयो। पन्ध्रौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवडा 2,919 र शिवाकोटी 2,172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 जनाले प्रतिस्पर्धा गरेको काङ्ग्रेस नेताहरूले बताएका छन्। यसैबीच काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार भाषणा थापा सर्वाधिक 5,193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि काङ्ग्रेस नेताहरूको भनाइरहेको छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
3: रसुवा भटेकोसी बाढीमा तपाईँका कोही आफन्त बेपत्ता हुनुभएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकिन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वडा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
4: अथवा चाहिँ जो बेपत्ता हुनुहुन्छ उहाँहरूको चाहिँ स्थायी ठेगाना भएको स्थानीय तहको चाहिँ वडामा चाहिँ सम्पर्क गरेर निवेदन चाहिँ दिन सक्नुहुन्छ। मुख्य रूपमा चाहिँ पेश गर्नुपर्ने कागजात भनेको एउटा चाहिँ निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नु होला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खुल्ने चाहिँ कागजातहरू हुनसक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको चाहिँ नागरिकताको प्रमाणपत्र अथवा चाहिँ तपाईँको अरू कुनै कागजातहरू हुनसक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेस गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म, र त्यो चाहिँ जसले चाहिँ यो हाम्रो चाहिँ मान्छे बेपत्ता हुनुभएको छ भनेर चाहिँ निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको चाहिँ कागजातहरू पेस गर्नुपर्ने हुन्छ, र त्यो पेस चाहिँ वडामा गर्नुपर्छ। वडामा भएपछि वडा समितिले निर्णय गरेर स्थानीय विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेस गर्छ। समितिले चाहिँ निर्णय गरेर जिल्ला विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेस गर्छ, र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 दिने सूचना निकाल्छौँ त्यो दावी विरोधका लागि, र 7 दिने सूचना निकालिसकेपछि त्यसको यकिन विवरण चाहिँ कार्यकारी समितिमा जान्छ। कार्यकारी समितिले चाहिँ निर्णय गरेर नेपाल सरकारसँग चाहिँ पेस गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था चाहिँ गरिएको छ।
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी। नुवाकोट तुप्चेकी संगीता नेपालको जस्तै बाढीले तपाईँको पनि नागरिकता बगाएको छ। फेरि नागरिकता बनाउन सिडिओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
5: बाढीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभगेर कागजपत्र बनाउनलाई गोडामा आएर कुराको सेवा लिएर सहयोग गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय विद्युत जाँदैछु। नागरिकलाई अब हामीसित एउटा पुरानो प्रतिलिपि थियो, त्यही पनि कहीँ वडाहरूमा बसिरहेको हुन्छ होला, सबैको प्राप्त हुन्छ, त्यो वडा केही नभएको ठाउँमा चाहिँ वडाबाट सिफारिस लिँदाखेरि पुरानो प्रतिलिपि भने अलिक सहज र सहिलो हुँदो रहेछ। त्यो भएपछि अनि अब वडामा चाहिँ वडा सेवा लिने वडाको सही गराउने वडा सेवा फलहरू यसो सबै सब पुरै बाढीले बगाएर केही नरहेकोले तुरन्त नाता बनाइदिनु भनेर सिफारिस दिनु बनाइदिनुहुन्छ वडा सचिवले, त्यही बनाए त्यही लिएर जिल्लामा जाने हो हामी। पैसा लाग्दैन, 1 रुपियाँ पैसा पनि तिरेन हामीले अहिलेसम्म। 2 फोटो चाहिन्छ है, चाहिन्छ 2 फोटो, यहाँ एउटा फोटो यहाँ एउटा वहाँ 2 फोटो चाहिन्छ।
3: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो। फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईँलाई नागरिकताको प्रमाणपत्र दिन्छ। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सिआइएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बूढी गण्डकी बाढी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान।
6: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय

0: एकीकरण र बन्दोबस्त गर्नु भएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाइरोडबाट पनि पठाइरहेको अवस्था छ।
1: बाढी प्रभावितको समस्या र समाधानका लागि भएका पहल संवाद केन्द्रित विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्युरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
3: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष संवाद श्रृंखला हेलो मौसम।
5: बुढी गण्डकी बाढीपछि प्रभावितहरूको राहत तथा उद्धारमा के भइरहेको छ? अब पुनः बाढी आउने खतरा कति छ? तत्काल आपत पर्दा कति नम्बरमा फोन गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। बुढी गण्डकीमा बाढी आएपछि अहिले सो क्षेत्रमा उद्धार तथा पुनर्स्थापनाको काम अघि बढेको छ। यस्तो अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढी आउने सम्भावना कस्तो छ? आपत परे कहाँ र कसलाई सम्पर्क गर्ने? हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महससँग कुराकानी गरेका छौँ।
0: सबैभन्दा पहिला म त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठायौँ। र त्यो सँगसँगै हामीले भिन्न सोसियल मिडियाहरू, हाम्रो वेबसाइट मार्फत पनि सूचना गऱ्यौँ भने हामीले तुरुन्तै यो कमान्ड पोस्टको, विपद कमान्ड पोस्टको बैठक जुन चाहिँ कार्यकारी प्रमुखज्यूको अध्यक्षतामा हुन्छ, त्यो बैठक बसेर आवश्यक समन्वय, त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गर्यौँ भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स ऊ आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 11 14 स्वस्थ प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुमनुम्री गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि यहाँ अरू पालिकाहरू हुँदै पालिका 3 पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ, तनहौ, चितवन, नवलपरासी, पूर्व र पश्चिम गोर्खा लगायत सबैभन्दा बढी गोर्खा भयो भने त्यसै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की पुल 2, जोलुङ्गे पुल 2, जलविद्युत 3, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ। अहिलेसम्मको डेटा अनुसार त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बङ्गुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3। बेली ब्रिज चाहिँ तुरुन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ।
6: बाढी पीडितका लागि प्राधिकरणले 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पुरा हुन्छन्, केही छ?
0: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भन्ने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकले गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाउ र त्यसको चाहिँ तुरुन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हो।
6: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
0: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइराखेको थियो र हामीले डिएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गऱ्यौँ। त्यो सँगसँगै तर केही एक दुईवटा स्टेसनहरू चाहिँ फेरि स्वाइप आउट भएको अवस्था पनि छ। त्यही भएर पछि चाहिँ केही समयपछि चाहिँ माथिल्लो लेभलको चाहिँ हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भएको उस स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिराखेको थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानन्द महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ वाट्सएप ग्रुप लगायतका सोसियल मिडियाका ग्रुपहरू त्यो ग्रुपमा पनि हामीले तुरुन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रेस्क्यु गर्नुभएको अवस्था।
6: अब बाढीको जोखिम छ कि छैन नागरिकले आधिकारिक सूचना कहाँबाट पाउँछन्?
0: अब बाढीको जोखिम ठ्याक्कै भन्ने विषय त अब बाढीको जोखिम त जति बेला पनि हुनसक्छ। विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखेको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तै यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
6: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ? बाढीले खानेपानी विद्युत सडक अवरुद्ध भएका क्षेत्रमा चाहिँ तत्काल के कस्तो व्यवस्था गरिएको छ?
0: मेनली अहिले जुनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी सङ्घीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको
1: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार। हिमतालमा पहिरो खस्दा बुढी गण्डकीमा आकस्मिक बाढी आएको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ। भोटिकोशी बाढीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गर्न लागि विपद व्यवस्थापन प्राधिकरणले बताएको छ, तर होल्डिङ सेन्टरमा बस्नेहरूको संख्या भने घट्दै गएको छ। सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनीलाई समेत कार्यवाही गर्ने चेतावनी सरकारले दिएको छ। प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल भयो र आइसिसी क्रिकेट विश्वकप लिग दुईमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज ओमान 113 रनले पराजित भएको छ। हौस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। शिवराज काफले प्रधानाध्यापक एवं श्री महेन्द्र स्मारक आधारभूत विद्यालय परिवार गैंडाकोट 2 नवलपुर।
4: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरि प्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। नवराज काफले प्रधानाध्यापक एवं रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय परिवार गैंडाकोट 10 नवलपुर। जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
5: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
6: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
5: भयो दाई।
3: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। हाम्रा वन जङ्गललाई हराभरा राख्ने, वातावरण स्वच्छ बनाउने र भावी पुस्ताका लागि प्राकृतिक सम्पदा सुरक्षित राख्ने साझा अभियानमा चाडपर्वले यहाँहरूमा थप प्रेरणा प्रदान गरून्। अध्यक्ष तुलसी सुवेदी गैरे एवं मुकुन्द सिंह सामुदायिक वन उपभोक्ता वन समूह गैंडाकोट 10 नवलपुर।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नौवलपुर।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नौवलपुर।
3: नमस्कार, प्रधानाध्यापक कालिका नमना माध्यमिक विद्यालय गैंडाकोट नवलप्रासी पदघाट सुस्ताबुल। विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक आयोगका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोगका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर, गाउँ, छर, छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनु होला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानु होला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनु होला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाइ पक्कै पनि फललाई र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धु बान्धव, छर छिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। हस्त धन्यवाद, नमस्कार।
2: कावासोती नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख विष्णु प्रसाद भूषाल, कावासोती नगरपालिकाको कार्यालय कावासोती नवलप्रासी बर्दघाट सुस्तापुर। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष मिलनराज घिमिरे, प्रमुख कार्यकारी अधिकृत चुडामणि पाण्डे, मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैंडाकोट 4, नवलपुर।

0: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
0: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
2: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98612-20-437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। मध्यबिन्दु नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिऊ। नगर प्रमुख भीमलाल अधिकारी, मध्यबिन्दु नगरपालिकाको कार्यालय, मध्यबिन्दु नवलपरासी बर्दघाट सुस्तापूर्व।
8: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
9: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट 9।
3: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। लक्ष्मी प्रसाद दवाडी, प्रिन्सिपल एवं साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुल परिवार, गैंडाकोट 5 नवलपुर।
8: ने नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभचिन्तक संरक्षणकर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
9: मित्र राज सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नौ बोलपुर।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृङ्खलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता परराष्ट्र प्रवक्ता भन्छन्,
1: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभ मोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: अनि
2: हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिगपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दसैँ मनाउन सकिन्छ र
0: भोटेकोशी त्रिशुली बाढी पीडितका दसैँबारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इन्डिया गठबन्धनको भनाई। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर्प भन्छन्, दुईवटा मालवाहक पानी जहाज माथि

0: रहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरुपयोग गर्न खोज्ने आतंकवादीहरूलाई एमआई5ले पक्राउ गरेको जनाउँदै एआईको मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्ततः जनताको जित हुनेछ। तर सत्तारूढ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाउ गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाइ छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको तीनवटा क्षेपास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लडाकुहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाइ छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका तीनवटा घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवान्डाले 3 दशकभन्दा बढी समयपछि अफ्रिकाको पहिलो फर्मुला वान रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्रान्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 को दशकको शुरूआतमा हुनेछ। रुवान्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़भन्दा बढी फर्मुला वानका प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृङ्खलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि बिदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
2: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार चाहिँ सम्पूर्ण नेपालीहरू सकुशलै हुनुहुन्छ। 2 जना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
3: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिकति तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
2: तीनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पुरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, चाडबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि अथवा फेरि उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
3: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेको छ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
2: साउदी अरेबियामा नेपालीहरूको ठुलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्त्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
1: उनी थिए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री, साथै फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको

0: कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। विराटनगरबाट विक्रम निरोला भन्छन्,
1: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अझै संग्रह प्रदेशबीच आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम निरौला, बीबीसी, विराटनगर।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको श्री त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। क्यालेन्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढी पीडितका मन आँगनमा चाडबाडको कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीडा, जसबाट रसुवा, नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीडितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हाम्रो साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
2: आफन्त र घरबार गुमाएर अन्यत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढी पीडितहरू भन्छन्, हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमङ्ग छैन। नुवाकोटको ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढीले करोडौंको क्षति पुर्याएको बताए।
3: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपति छ। त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कसो खुसी मनाउन सकिन्छ?
2: त्रिशुली बजारमा पुस्तौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढीले घरसँगै व्यवसाय खोसेको छ।
4: मेरो पनि तपाईँको 4 वटा घर थियो, 3 पसल पनि थियो, मेरो सब गयो। कसैको घर धेरै क्षति भएको छ, कसैको धनजन भएको छ, है त्रिशुलीको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैँ के चार तिहार भन्ने कुकुरै छैन।
2: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अर्याले बाढीले व्यवसाय बगाउँदाको पीडा सुनाउँदै भने,
5: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दशैं तिहार भन्ने अवस्थामा छैनौँ, किनकि हामीसँग भएको पैसा सबै त्यही सुहा भयो।
2: दशैंमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढी पीडितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आइसिसी विश्वकप लिग दुईमा लगातार दोस्रो जित हासिल गरेको छ। लिग दुईको अन्तिम श्रृङ्खला खेलिरहेको नेपालको यो जितसँगै शीर्ष 6 भित्र रहेर लिग टुङ्ग्याउने सम्भावना बढेको छ। शीर्ष 6 भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जितको महत्व के छ भने मैले हाम्रा खेल सम्वाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
6: मुख्य कुरा भनेको चाहिँ यो आइसिसी विश्वकप लिग दुईको अन्तिम श्रृङ्खला हो नेपालले खेलिरहेको ओमानमा, र लगातार 2 खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ, र यो सँगै नेपाल शीर्ष 6 भित्र आउन सफल भयो। अब 2 म्याच खेल्न बाँकी छ, त्यसमध्ये 1 म्याच जित्यो भने पनि नेपालको शीर्ष 6 भित्र रहने चाहिँ निश्चित हुन्छ। 7 स्थानमा चाहिँ क्यानाडा छ, र त्यसपछि 8 अन्तिम स्थानमा युए छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही 2 अङ्क हो।
0: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतलाई लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
6: 2023-27 को श्रृङ्खला सुरु हुँदाखेरि आइसिसीले बनाएको नियम अनुसार शीर्ष 4 भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने, र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष 4 भित्र नेपाल पाउन सकेन। अब हामीले सुने अनुसार चाहिँ इन्टर्नल्ली टप 6 चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले, जसरी टिमहरूले चाहिँ शीर्ष 6 भित्र पढ्नको लागि मेहनत गरिरहेको छ, त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ। शीर्ष 6 भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आइसिसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष छभित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म को कुरा हो।
0: अब के गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्लेअफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
6: जुन लिग बीमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ भन्दाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्लेअफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्लेअफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले गर्दा चुनौतीपूर्ण चाहिँ छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौँ भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रोच जनता पार्टी सहितको सडक आन्दोलन चलाइरहेका विपक्षी काङ्ग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
7: सडक संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचार कर्मीहरूसँग कुरा गर्दै जे सुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीशप्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौ, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्ततः यसको जित हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ़ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
0: हवस् त, यसैसाथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटे कोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: नमस्कार, म सञ्जय ढकाल
1: र म प्रतीक्षा खनालको
0: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी सरकारी राहत रकम लिन के आवश्यक भन्ने बारे कुराकानी गर्छौँ।
1: विपदपछि आइपर्न सक्ने दीर्घकालीन मानसिक समस्याबाट कसरी जोगिने,
2: आफ्नो दिनचर्यामा फोकस गर्ने, सानो सानो काम भए पनि गर्न त्यसैको बारेमा सोचेर त्यसैको बारेमा कुरा गरेर बसिराख्यो भने चाहिँ हामी अगाडि बढ्दैनौँ।
0: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बाल बालिकाहरूको निम्ति शिक्षामूलक सामग्री।
1: घरबार गुमाएका बाढी प्रभावितहरूका निम्ति नेपाल सरकारले मासिक राहत रकम दिन थालेको छ। उक्त राहत रकम ब्याङ्क खाताबाट प्राप्त गर्न सक्ने व्यवस्था छ, तर त्यसको निम्ति निश्चित प्रक्रिया अपनाइएको छ। त्यस्तो प्रक्रियाबारे साथी मनिका विश्वकर्माले जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद होमागाईलाई सोधेकी छन्। राहत रकम प्राप्त गर्न बाढी प्रभावितहरूले ब्याङ्क खाता हुनुपर्ने रहेछ, तर धेरैजना मानिसहरूको चाहिँ नागरिकता बगाएको, नागरिकता नभएको अवस्था छ। यस्तो बेला सरकारले कसरी व्यवस्थापन गरिरहेको छ?
3: अब यो नागरिकताको चाहिन्छ भन्ने कुरो गर्नु भने उहाँहरूको अब घर बास सबै बगाएर लगेको, डकुमेन्ट सबै बगाएको अवस्थामा कुनै कागजात कतै ब्याङ्क खाता अथवा कतै केही लाइसेन्स लिएको ठाउँ अथवा पासपोर्ट लिएको ठाउँहरूमा पनि उहाँहरूको अथवा राष्ट्रिय परिचय पत्र बनेको छ भने त्यो किसिमको पनि उहाँहरूको चाहिँ आइडेन्टिटी खुल्ने कुन कतैबाट केही कपी भेट्यो भने त्यसको आधारमा पनि अथवा चाहिँ वडाको सिफारिसको आधारमा हामीले उहाँहरूलाई प्रतिलिपि नागरिकता चाहिँ उपलब्ध गराउन सक्छौँ। यदि त्यो प्रतिलिपि नागरिकता खोजी गरेर आएको अवस्थामा अब हामीले चाहिँ सकभर अब सफ्ट कर्नरबाट चाहिँ गर्ने भन्ने ढङ्गको अब जस्तो सरकारबाट जे किसिमको चाहिँ एउटा कार्यविधि आउँछ, निर्देशन आउँछ, त्यही ढङ्गले सके पनि उहाँहरूलाई धेरै झन्झटिलो नहुने गरी सेवा प्रवाह गर्नुपर्छ भन्ने नै हो। एनडिआरआरएमएबाट कुनै चाहिँ निर्देशन भयो भनेदेखि हामीले त्यही किसिमको सर्कुलर चाहिँ हामीले स्थानीय तहहरूमा गर्छौँ। स्थानीय तहहरूले त्यही सर्कुलर आधारमा चाहिँ कारवाही गर्नुहुन्छ, कार्यान्वयन गर्नुहुन्छ। यसमा भुक्तानी दिने युनिट चाहिँ स्थानीय तह नै हो, अनि स्थानीय तहले भुक्तानी दिएपछि त्यो पछि स्रोत भर्नको लागि जिल्ला विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणमा पनि उहाँहरूले सम्पर्क गर्नुहुन्छ।
1: उनी थिए जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद होमागाई, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
0: विपदमा परेर आफ्नो परिवारका सदस्य, आफन्त तथा घर सम्पत्ति गुमाएका कतिपय सो घटनाले पुर्याएको आघातबाट अझै बाहिर निस्कन सकेका छैनन्। जीवनयापनलाई क्रमशः सामान्यकरण गर्दै लैजानुपर्नेमा कतिपयमा दिन प्रतिदिन नकारात्मक सोच बढ्दै गएको जानकारहरू बताउँछन्। ठूलो विपदका कारण शोक पछिको सामान्य प्रतिक्रिया स्वरूप मानिसमा निराशा उत्पन्न हुने भए पनि त्यो अवस्थाबाट बिस्तारै माथि उठ्न नसके यसले गम्भीर मानसिक समस्या निम्तन सक्ने मनोचिकित्सकहरू बताउँछन्। यसै सन्दर्भमा हामीले मनोचिकित्सक डाक्टर रचना शर्मा बस्नेतलाई त्यस्तो दीर्घकालीन समस्या हुनबाट जोगिन के गर्नुपर्छ भनेर सोधेका छौँ।
2: दीर्घकालीन रूप नलियोस् भनेर भन्नको लागि चाहिँ हामीले गर्नुपर्ने भनेको नम्बर वान कुरा भनेको चाहिँ आफ्नो दिनचर्यामा फोकस गर्ने, सानो सानो काम भए पनि गर्न थाल्ने, है त्यसैको बारेमा सोचेर त्यसैको बारेमा कुरा गरेर बसिराख्यो भने चाहिँ हामी अगाडि बढ्दैनौँ। त्यसले गर्दा चाहिँ हामीलाई झन् आघात बढ्ने सम्भावना हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामी फोकस गर्नुपर्ने नम्बर वान कुरा भनेको निन्द्रा, पौष्टिक आहार, खानेकुरा, रेगुलर व्यायाम भनेर भन्छौँ हामी, र आफ्नो डेली एक्टिभिटिज, डेली रुटिनमा चाहिँ फर्किने। अब पुरै कम्प्लिटली अब केही छैन, त्यस्तोमा के गर्न सकिन्छ भने चाहिँ एकअर्कासँग कुरा गर्ने, एकअर्काको सहयोग लिने, दिने, होइन एकअर्काको सुन्ने, यो सबैले पनि चाहिँ हामीलाई दीर्घकालीनमा समस्या नआओस् भनेर चाहिँ नि एउटा राम्रो प्रोटेक्सन चाहिँ दिन्छ।
0: उनी थिइन् मनोचिकित्सक डाक्टर रचना शर्मा बस्नेत, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
1: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 भन्दा बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
0: अब प्रस्तुत छ बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी 10 को पाठशाला।
4: नमस्कार, बीबीसी 10 को पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु। यो श्रृङ्खलामा तपाईँ अङ्ग्रेजी भाषाका केही उपयोगी पदावली र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। सुरुमा केही व्यक्तिले आफ्ना इच्छा व्यक्त गर्न भनेका वाक्यहरू सुनौ। यी इच्छाहरू वर्तमान हुन् कि विगतका, ठम्याउँदै गर्नुहोस् है त।
5: I wish I had more time.
6: I wish I were taller.
7: I wish I could travel more.
4: हो, उनीहरूले आफ्ना वर्तमानका इच्छा बारे नै कुरा गरेका हुन्, तर उनीहरूले चाहेको कुरा चाहिँ अहिले पुगेको छैन। त्यो जनाउन उनीहरूले आई विश सँगै क्रियापदको पास्ट टेन्स प्रयोग गरे। ध्यान दिनुहोस् है, क्रियापद पास्ट फर्ममा भए पनि हामी आफूले इच्छा गरेको कुरा अलिक फरक भइदिए हुन्थ्यो भन्ने भावना व्यक्त गर्दैछौँ। यो काल्पनिक परिस्थिति हो। वी आर टकिङ अबाउट द थिङ्स द्याट आर नट पोसिबल। पहिलो वाक्यमा एक महिलाले आफूसँग धेरै समय भइदिएको भए हुन्थ्यो भनेकी थिइन्। सम्झनुहुन्छ? प्लिज लिसन एन्ड चेक।
5: आई विश आई ह्याड मोर टाइम।
4: हामी पास्ट टेन्समा जुनसुकै भर्ब पनि प्रयोग गर्न सक्छौँ। उदाहरणका लागि, आई विस आई लिभ इन द कन्ट्री साइड। आई विस आई न्यू द आन्सर टु दिस क्वेसन। सुरुमा हामीले सुनेको दोस्रो वाक्यमा वक्ताले आफू अग्लो भइदिएको भए हुन्थ्यो भनेका थिए। उनले बी क्रियापदको पास्ट टेन्स वे प्रयोग गरे। उनले के भनेका थिए, सम्झनुहुन्छ? लिसन एन्ड चेक।
6: आई विश आई वर टेलर।
4: शुद्ध अङ्ग्रेजी बोल्दा वा लेख्दा विस भनेपछि वे प्रयोग गरिन्छ, तर तपाईँले वाज भनेको पनि सुनेको हुनुपर्छ। त्यो चाहिँ अनौपचारिक र बोलीचालीको भाषामा बढी प्रयोग हुन्छ। लेट्स लिसन टु
6: द्याट।
4: तेस्रो वाक्यमा वक्ताले आफूले चाहेको कुरा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। त्यसो भन्न चाहे हामी क्यानको पास्ट टेन्स कुड प्रयोग गर्छौँ। ती वक्ताले आफूले अझ बढी यात्रा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। सम्झनुहुन्छ? लिसन एन्ड चेक।
7: आई विश आई कुड ट्राभल मोर।
4: ओके, अब हामी केही अभ्यास गरौँ। सीता आफ्ना काकाका छोरा छोरीको नजिकै बस्न पाए हुन्थ्यो भन्ठान्छिन्। यो इच्छा व्यक्त गर्न उनले के भन्नु पर्ला? लिसन एन्ड चेक।
5: आई विश आई लिभ्ड नियर माइ कजन्स।
4: वेल डन। अनि अब्दुल चाहिँ आफू अझ तन्नेरी हुन पाए हुन्थ्यो भन्ठान्छन्। उनले के भन्नु पर्ला? लिसन एन्ड चेक।
7: I wish I were younger. I wish I was younger.
4: हो, यो दुई तरिकाले भन्न सकिन्छ। अनि सोनीलाई आफू खर र अङ्ग्रेजी बोल्न सक्ने भए हुन्थ्यो जस्तो लाग्छ। उनले यो इच्छा कसरी व्यक्त गर्नु पर्ला? लिसन एन्ड चेक।
5: I wish I could speak English fluently.
4: ग्रेट। उनले कुर भनिन् किनकि उनले क्षमताबारे कुरा गरेकी हुन्, तर उनले यसो भने पनि हुन्छ।
5: I wish I spoke English fluently.
4: हामी wish को सट्टा if only पनि प्रयोग गर्न सक्छौँ। यसको प्रयोग पनि wish को जस्तै हुन्छ र अर्थ पनि लगभग उस्तै, तर if only को प्रयोग अलि बढी शक्तिशाली हुन्छ। यी मानिसहरू के भन्दैछन् सुनौ है त।
5: If only I had more money.
6: If only I were better at cooking.
7: If only I could study English every day.
4: कहिलेकाहीँ तपाईँले विश भएको वाक्यमा उड पनि आएको सुनेको हुनुपर्छ। केही उदाहरण।
5: I wish it would stop raining. Oh, I wish she would stop talking.
4: हो, हामी केही कुरा चित्त नबुझेको अवस्थामा विशसँग उड प्रयोग गर्छौँ। यी वक्ताहरूलाई जे हुँदै थियो त्यो चित्त बुझेको थिएन। उनीहरूलाई त्यो कुरा फेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। अब तपाईँ लीलाले सोधेका केही प्रश्नको उत्तर दिनुहोस् है त।
5: What do you wish was different about yourself?
4: तपाईँले आज यो भागमा आफ्ना इच्छा व्यक्त गर्ने तरिका सिक्नुभयो। अभ्यास गर्न चाहिँ नबिर्सिनु होला है।
0: अहिले सुन्नुभयो बालबालिकाको शिक्षाको लागि सहयोगी हुने गरी बनाइएको बीबीसी दर्श पाठशालाको एउटा भाग। अब सुन्नुहोस् यसको अर्को भाग।
4: तपाईँलाई फेरि स्वागत छ। यो भागमा हामी आफूलाई बिसन्चो भएको कुरा बताउने तरिका सिक्छौँ। सुरुमा तीन व्यक्ति आफूलाई बिसन्चो भएको कुरा बताउन के भन्छन् त्यो सुनौ है त, अनि उनीहरूमध्ये कसलाई चाहिँ निको हुन लागेको छ त्यो ख्याल गर्नुहोस् है।
8: I've picked up a cold.
6: I've come down with the flu.
7: I'm just getting over a sore throat.
4: हो, तेस्रो व्यक्तिलाई निको हुन लागेको रहेछ। उनले getting over भन्ने फ्रेज प्रयोग गरे। You can get over an illness. यसको अर्थ बिरामी भएपछि निको हुँदैछ भन्ने हो। यो उदाहरणमा चाहिँ घाँटी दुख्ने समस्याबाट यदि तपाईँ कन्टिन्युस फर्म आइएम गेटिङ ओभर प्रयोग गर्नुहुन्छ भने चाहिँ त्यसको अर्थ यस्तो लाग्छ, म बिरामी भएपछि वा घाउ चोट लागेपछि निको हुने क्रममा छु। फेरि सुनौ है त,
7: आइएम जस्ट गेटिङ ओभर अ सोर थ्रोट।
4: कुनै खराब अवस्था वा अनुभूतिबाट मुक्त भएको जनाउन पनि गेट ओभर प्रयोग गर्न सकिन्छ। यो उदाहरण सुनौ।
8: My father didn't get the job he wanted. He was upset at first, but he's getting over it now.
4: यसको अर्थ यस्तो छ, आफूले चाहेको जागिर नपाएपछि बुवा दुखी हुनुहुन्थ्यो तर अहिले उहाँ त्यो भावनाबाट मुक्त हुँदै हुनुहुन्छ। हामीले सुरुमा सुनेका तिनवटा वाक्यमा दुईजनाले आफूलाई बिसन्चो भयो भनेका थिए। उनीहरूलाई के भएको थियो सम्झनुहुन्छ? पहिलो व्यक्तिले आफूलाई कोल्ड भयो र दोस्रो व्यक्तिले आफूलाई फ्लू भयो भनेका थिए। चिसो र रुघा लागेको जनाउन ती शब्दहरू प्रयोग हुन्छन्। आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू, आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू। केही भिन्नता याद गर्नुभयो? हामीले दुईटा फ्रेज पिकअप र कम डाउन विथ पनि प्रयोग गरेको सुन्यौँ। अनि कुनै रोग वा स्वास्थ्य सम्बन्धी समस्याले गाँज्यो भन्ने जनाउन कम डाउन विथ भनिन्छ। फेरि सुनौ है त,
8: I've picked up a cold.
6: I've come down with the flu.
4: अब उनीहरूमा कस्तो लक्षण देखिएको छ त्यो सुनौ।
8: I've got a high temperature.
6: I can't stop sneezing and coughing.
4: कसैलाई फिभर अर्थात् ज्वरो आउँदा शरीर निकै तातो हुन्छ। A high temperature अथवा a temperature. I have a temperature. फेरि एकपटक सुनौ अनि दोहोऱ्याउ।
8: A temperature. I've got a temperature.
4: हामीले सुनेका अरू लक्षण स्निज अर्थात् हाच्यौँ र कफ अर्थात् खोकी हुन्। फेरि सुनौ।
8: I've got a high temperature.
6: I can't stop sneezing and coughing.
4: आफूलाई चोटपटक लागेका मानिस के भन्छन् अब सुनौ। आफ्नो चोटपटक बारे कुरा गर्दा उनीहरू सबैजनाले प्रेजेन्ट परफेक्ट फर्म प्रयोग गरे, ह्याभसँग पास्ट पार्टिसिपल जोडेर। घटना पहिला भएको तर चोटपटक अझै बाँकी भएकाले हामी यो फर्म प्रयोग गर्छौँ। हामीले तिनवटा क्रियापद सुन्यौँ। आई ब्रोकन माई टो, मेरो खुट्टाको औँला भाँचिएको छ। आई कट माई फिङ्गर, मेरो औँला काटिएको छ। आई स्प्रेन माई एङ्कल, मेरो कुर्कुच्चो मर्किएको छ। अब केही अभ्यास गरौँ।
8: I've broken my toe.
6: I've cut my finger.
7: I've sprained my ankle.
4: म रुघाले ग्रस्त छु। तपाईँ यो वाक्य अङ्ग्रेजीमा कसरी भन्नुहुन्छ? Let's check.
8: I've come down with a cold.
4: मेरो खोकी निको हुँदैछ। यो चाहिँ कसरी भन्न सकिएला? Let's check.
8: I'm getting over a cough at the moment.
4: अब अन्तिममा मेरो खुट्टा काटेको छ। यो वाक्य चाहिँ कसरी भन्नुपर्छ? Let's check.
8: I've cut my leg.
4: Well done. आजलाई यति नै। सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनु होला।
1: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ।
9: नमस्कार।
10: विजय एफएम
9: नमस्कार, म श्रीधर उपाध्याय, सामुदायिक रेडियो विजय एफएम 101.6 को स्टेशन म्यानेजर। यस वर्षको विजयादशमीले यहाँहरूमा सत्यको विजय, सदाचार र सकारात्मक सोचको प्रेरणा प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर परिवारमा उज्यालो, खुसी र समृद्धि ल्याओस्। छठ पर्वले प्रकृति, सूर्यदेव र जलप्रतिको श्रद्धा तथा आस्थालाई अझ प्रगाढ बनाउँदै सामाजिक सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गरोस्। पुनः यहाँहरूमा बडा दशैं, शुभ दीपावली र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर कुमाल र प्रधानाध्यापक सरस्वती पाण्डे, विजय आधारभूत विद्यालय परिवार, गैंडाकोटाट, नवलपुर। ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। गोपीनाथ खरेल अध्यक्ष एवं विजय सामुदायिक शिक्षा सदन परिवार, गैंडाकोट 5, नवलपुर। नेपालीहरूको महान पर्व विजयादशमी उज्यालो र उमङ्गको पर्व, शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष प्रेम प्रसाद सापकोटा राजु एवं बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैंडाकोट 8, नवलपुर।
11: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
12: बगैचा एडभेन्चर रिसोर्ट
11: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
12: बगैचा एडभेन्चर रिसोर्ट,
11: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह, पार्टी, व्रतबन्ध, सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
12: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कपुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82693।
10: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
13: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

श्री परमात्मा ने नमः, श्री मौल कालिका देवे नमः, विद्युताम सम प्रभा मृगवती स्कंदस्थिता मिश्रणाम कन्या भी करवाल खेट विलक्षत हस्ता विरा सेविताम हस्ते सगर गदा से खेट विष्कम चापम गुणम तर्जनी विभ्राण मनलातिकाम शशिधराम दुर्गा मित्र नेत्राम भजे। देवी भगवती मौल कालिका का चरण में हार्दिक नमन। तपाईको अंतर दिल में विद्यमान आत्मस्वरूपी परमात्मा नमस्कार। मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि समाजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद बसाईमा तपाईँ हामी यद्यपि यात्रा गरिरहेका छौँ धार्मिक सेवा समिति मौल कालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानीको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बन्धित जानकारीबाट आज मिति 2083 साल आश्विन 28 गते बुधबार, तदनुसार अक्टोबर 14 तारिक सन् 2026, अहिले आश्विन शुक्ल पक्ष दुर्गा पक्षको चतुर्थी तिथि, चतुर्थीको घडीपला रहेको छ 44:29 जसको अवधि हुनेछ रात्रिको 11:51। यसै गरी अनुराधा नक्षत्र रहेको छ 54:47 जसको अवधि हुनेछ भोलि बिहानको 3:58। साथै आयुष्मान योग रहेको छ, करणमा वणिक एवं भद्राकरण रहेको छ, आनन्दादि योगमा सौम्य योग छ। वृश्चिक राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ, दिनमान 28:47 रहेको छ। सूर्योदय बिहान 6:04 हुँदैछ भने सूर्यास्त साँझ 5:34 हुनेछ। आजको यस पावन वसाईमा हामी भगवती देवी मौल कालिकाको चरणको उपासना गर्दै सबैका जीवनमा सुख समृद्धि छाओस् भन्ने कामना गर्दछौँ। भगवती देवीको विशेष आराधना गरिने यो शारदीय नवरात्र विशेष अनुष्ठान पूजा आजा तथा विविध पाठ पारण सहित सम्पन्न हुने गर्दछ। लोकाः समस्ताः सुखिनो भवन्तु भन्ने मूल उद्देश्य लिएर सबैको कल्याणका लागि लोक कल्याणका खातिर धार्मिक सेवा समितिबाट यो सामाजिक कार्य भइआएको छ। यहाँ रहनुहुने विद्वान गुरु एवं पुजारीहरूबाट भगवती देवीको दैनिक अनुष्ठान आदि कर्महरू यतिखेर सम्पन्न भइरहेका छन्। भगवती देवीमा सप्तशती पाठ गर्ने लगायतका कर्मद्वारा सबै प्राणी मात्रको कल्याणको कामना गरिएको छ। आउनुहोस् यसरी अनुष्ठानयुक्त पवित्र स्थलमा भगवती देवीको उपासना गर्दा तपाईँका जीवनमा श्रेय प्राप्ति हुनेछ, कल्याण प्राप्ति हुनेछ। भगवती देवी मौल कालिकाको उपासना गरी कृतकृत्य बन्नुहोस्। भगवती जो नवदुर्गाका रूपमा यतिखेर आराधना गरिनुभएको छ, जयन्ती शक्ति, मङ्गला शक्ति, काली शक्ति, भद्रकाली अनि कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, सोदा इत्यादि विविध रूपमा र शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा लगायतका नवदुर्गा भगवतीका पृथक पृथक रूपमा उपासना, आवाहन तथा पूजन हुँदै आइरहेको छ। यस पवित्र क्षणमा तपाईँ पनि यहाँको शुभ यात्रा गर्नुहोस्। भगवती देवीका चरणमा पुग्नका लागि तपाईँ सहज यात्रा अपनाउन सक्नुहुन्छ। केवल कारको माध्यमद्वारा यात्रा गर्न सकिने यो पवित्र भूमि तपाईँ हामी सबैको साझा गन्तव्य एवं धरोहरका रूपमा रहेको छ। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र भगवती देवीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै हामी सुन्दैछौँ। यतिखेर शारदीय नवरात्र भएको हुनाले उनै देवी भगवतीको यो

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवती देवीको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्त साधक। आज बुधबार चतुर्थी तिथि र चतुर्थी यानि चौथो दिनमा भगवती देवीको विशेष उपासना हुन्छ। कुष्माण्डेति चतुर्थकम्, भगवती देवीको चौथो स्वरूप कुष्माण्डा भगवतीका रूपमा पूजिनुहुन्छ, सम्मान गरिनुहुन्छ। कुष्माण्डा भगवतीको महिमाका सन्दर्भलाई आजको विषयवस्तु बनाऊ। कुष्माण्डा भगवती सृष्टिको अस्तित्व नै नभइरहेको अवस्थामा त्यतिखेर ब्रह्माण्डको रचना गर्ने उनै कुष्माण्डा भगवतीको आदिस्वरूप रहेको थियो। कुष्माण्डा भनेको कुविण्डो हो र त्यो पनि एक किसिमको ब्रह्माण्ड आकारको रहने भएको हुनाले प्रतीकात्मक रूपमा ब्रह्माण्डीय प्रतीकका रूपमा पनि मानिन्छ। आदिशक्ति देवी भगवतीको वासस्थल सूर्यमण्डलभित्रै रहेको छ। सूर्यको समान कान्ति तथा अत्यन्तै तेजस्विनी हुनुभएकी भगवती कुष्माण्डा देवीको आराधना गर्नाले आयु यस बल तथा आरोग्य वृद्धि हुने उल्लेख गरिएको छ र तदनुरूप कुष्माण्डा भगवतीको उपासना गर्दा सबैलाई कल्याण प्राप्ति हुन्छ। कुष्माण्डको अर्थ कुविण्डो पनि हुन्छ एक अर्थले भने, अर्कोतर्फ कुष्म भनेको मन्द हल्का हाँसोद्वारा अन्ड ब्रह्माण्डलाई रचना गर्ने हुनाले भगवती देवीलाई कुष्माण्ड नामबाट पनि सम्बोधन गरिएको हो। भगवती देवीको स्वरूप कस्तो छ भन्ने सन्दर्भमा श्रीमद् देवी भागवत ग्रन्थमा उल्लेख गरिए अनुसार अष्टभुजामध्ये एक हातमा अष्टसिद्धि तथा नवनिधि प्रदान गर्ने जपमाला धारण गर्नुभएको, अन्य सात हातहरूमा क्रमशः कमण्डलु, धनुष, बाण, कमलको फुल, अमृतपूर्ण कलश, चक्र अनि गदा आयुध धारणा गर्नुभएको स्वरूपमा कुष्माण्डा भगवतीको उपासना गरिन्छ। यी आयुध आदिको अर्थ के हो त? भगवती देवी आयुध हतियारहरू किन धारणा गर्नुहुन्छ? सोझै अर्थ छ, दैत्यानाम देहनाशाय भक्तानाम अभयाय छ, धारयन्त्यायुधानित्थम देवानाञ्च हिताय। देवता, मनुष्य, ऋषिवृन्द सबैको कल्याणका निम्ति, उनीहरूको रक्षाका निम्ति र दानवी शक्तिलाई संहार गर्नका निम्ति यस्ता आयुधहरू अर्थात् हतियारहरू धारण गर्नुहुन्छ। हरेकका आफ्नै प्रतीकात्मक अर्थ रहेका छन्। भगवती देवीका हातमा रहेको शूल, त्रिशूल, हामी संसारका मानवहरू तीन किसिमका शूलहरूबाट सताइएका छौँ। आधिदैविक, आधिभौतिक, आध्यात्मिक, यी तीन किसिमका शूलहरूको दर्द र वेदना समाप्त पार्नका लागि त्रिशूलको धारणा महत्त्वपूर्ण रूपमा आएको हो। भगवती देवीका हातमा प्रतीकात्मक रूपमा त्रिशूल रहनुको अर्थ हामी जगतमा रहेका प्राणीहरूलाई जुन तीन किसिमका सन्तापहरूले सन्तप्त बनाइरहेका छन् तिनको अन्त्य गर्नुहुन्छ भन्ने प्रतीकात्मक रूपमा भगवती देवीका हातमा यो शूल रहेको छ। देवी भगवतीका हातमा जुन पास डोरी रहेको हुन्छ त्यो पास सम्पूर्ण जगत मायाको बन्धनबाट बाँधिएको छ। तसर्थ माया बन्धनबाट मुक्त हुनका लागि भगवती देवीको अनुकम्पा आवश्यकता पर्दछ, जसले त्यो पासबाट मोक्ष गराउनुहुन्छ भन्ने प्रतीकात्मक रूपमा भगवती देवीको हातमा पास रहेको छ। त्यस्तै चक्र आदि संसाररूपी चक्रका विभिन्न अवस्थाहरूलाई छेदन गरेर अर्थात् दुःखरूपी संसारका निरन्तर परिवर्तन भइरहने दुःखरूपी चक्र यिनलाई शान्त गर्नका लागि भगवती देवीको यो अस्त्र प्रतीकात्मक रूपमा धारणा भएको हो। यस्तै भगवतीप्रति स्नेह सद्भाव प्राप्त गर्ने मन बनाउनका लागि भक्तहरू आफ्नो विचार भक्तिभाव अर्पण गर्नुहुन्छ। भगवतीप्रति गरिएको यो भक्तिभावले हामीमा दया, क्षमा, दाक्षिण्य जस्ता विविध भावहरूको सञ्चार हुन्छ। मैत्री, करुणा, दया, सेवा भावको विकास होस् भन्नका लागि भगवतीको उपासना गरिएको हुन्छ। भक्ति साधक उनै भगवतीको सम्झना गर्दै हामी एउटा मिठो भजन श्रवण गर्दैछौँ।

सुन्दै हुनुहुन्थ्यो यो करुणप्रिय आवाजको सुमधुर भक्ति गायन। यहाँलाई कुष्मान्डा भगवतीको आजको चौथी तिथिको विशेष उपासनाका सन्दर्भलाई लिएर शास्त्रीय अभिमतहरूलाई जोडिरहेका छौँ। भगवती देवीको मन्त्र जप हाम्रा लागि सिद्धि प्रदायक हुन्छ। कुष्मान्डा भगवतीको ओम देव्ये कुष्मान्डायै नमः सामान्य मन्त्र, ओम ऐं ह्रीं क्लीं कुष्मान्डायै नमः यी बीज मन्त्रहरू लगाएर जप गर्नाले पनि कल्याण प्राप्ति हुन्छ। नवरात्रिको चौथो दिन गरिने यो उपासना लौकिक एवं पारलौकिक मुक्ति चाहनाले उपासना गरिन अति आवश्यक छ र यसै गरी ब्रह्माण्डको प्रतीकका रूपमा पनि भगवती देवी कुष्मान्डा चर्चित हुनुहुन्छ। उनी भगवतीको अनुकम्पाद्वारा सबैको जीवनमा कल्याण प्राप्ति होस् भन्ने कामनासहित हामी कार्यक्रमको अन्तमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुण सरलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमको माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दै आजका लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदान्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्ति।

0: विजय FM 101.9
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: बहाल कर तिर्नका लागि निवेदन बहाल सम्झौता र निवेदन नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि नागरिकताको प्रमाणित प्रतिलिपि चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
4: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
4: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98-013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
7: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
8: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि त्यही गर हुन्न र
7: ल ल गएर तुरुन्त बुक गरिहाल है
6: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
4: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98-612-20-437
9: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
10: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
11: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
12: छाती पेट मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
13: सर्जरी सम्बन्धी सेवा
12: हार जोडी सम्बन्धी सेवा
13: स्त्री तथा प्रसूति रोग सेवा
12: बाल रोग सेवा
13: न्युरो सर्जरी सेवा
12: न्युरो साइकेट्रिक सेवा
13: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
11: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन फोन 056-525-514 र 525-517
14: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
15: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
16: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
15: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
18: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवहा ज्ञान महाऐक्य आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चे बाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चे बाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पुराहुति गरिने। कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैडाकोट 8-9 वोलपुर।
19: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
20: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
19: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
20: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
19: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
20: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैडाकोट 1 नवलपुर।
21: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
22: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
21: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
23: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैडाकोट 9 प्रासी, फोन 0785012126, वेबसाइट www.maulakalika.org.np।
24: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हार्दिक अनुरोध गरिन्छ। भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट।

0: Mixa i Dasmlowca. आज विक्रम सम्बत 2083 साल असोज 28 गते बुधबार आश्विन कृष्ण चतुर्थी 14 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: विपत्तिमै थलिएका नागरिकलाई महँगीको मार, प्रदेशप्रति संघ सरकार अनुदार, न्याय माग्दै जेएनजीका आमाहरू र दशैंको मुखमा प्रियजनको सप कुर्दै आफन्त लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको शिव सिक्दै आय आर्जनमा जोडिँदै शीर्षकको शुभ समाचार।
0: इटहरी उपमहानगरपालिका चारकी 34 वर्षीय सुनिता बरदेवाको जीवनमा विवाहपछि शुरू भएको पारिवारिक कलहले अनेकौं कठिनाई निम्त्यायो। श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि उनी दुई छोराछोरीको भविष्यका लागि आफै संघर्ष गर्दै आत्मनिर्भर बन्ने बाटोमा अघि बढ़िन्। 9 वर्ष अघि माघी विवाह गरेकी सुनिताको वैवाहिक जीवन शुरूका 3.5 वर्षसम्म सामान्य थियो। एक छोरा र एक छोरीकी आमा बनेपछि परिवारमा कलह शुरू भयो। पारिवारिक दबावमा आफू हिंसाको शिकार हुनु परेपछि उनी पतिसँगै बस्न नसक्ने अवस्थामा पुगिन्। त्यसपछि छोराछोरीलाई साथमा लिएर उनी बस्न थालिन्। अहिले उनका दुवै छोराछोरी इटहरीको सेतो बंगलामा अध्ययनरत छन्। पारिवारिक हिंसाले निम्ति आएको कठिन परिस्थितिबाट बाहिर निस्कदै छोराछोरीको शिक्षासँगै आफ्नो जीवनलाई पनि नयाँ दिशा दिने प्रयासमा उनी जुटिरहेकी छिन्। सुनिताको यही संघर्ष र आत्मनिर्भर बन्ने प्रयासलाई प्रोत्साहन गर्दै माइती नेपाल परामर्श तथा पुनर्स्थापना केन्द्रले सिलाई मेसिन प्रदान गरेको छ। सिलाई मेसिनले उनको सिपलाई आय आर्जनसँग जोड्न र जीविकोपार्जन गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। कठिन परिस्थितिमा पनि हार नमानी आफ्ना छोराछोरीको भविष्यका लागि अघि बढ़िरहेकी सुनिताको संघर्षले आत्मनिर्भर बन्ने प्रयासमा रहेका महिलाका लागि सिप र अवसरको महत्व उजागर गरेको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्छ बिस्तारै यो बानी स्वभाव बन्ने भयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: हेल्दी हो

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउरे खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोड मा 4 केजी र ट्विन टप मा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिन मा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नागरिकलाई चाड पर्वमै महँगीको मार शीर्षकमा खबर छ। चाड पर्वको मुखमा बजार भाव पढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन, तर यसपालि महँगी झन बढेको छ। प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको। गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ। दैनिक उपभोग्य वस्तु मध्ये धेरै माग हुने चामल दाल चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य पनि बढेको छ। कुखुराको मासु प्रति केजी 400 नागेको छ भने खसीको मासु 1700 रुपियाँ नजिक पुगेको छ। त्यसै गरी तेल चिनी पिठो लगायत खाद्यान्न पनि गत वर्षभन्दा बढेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार अन्य खाद्यान्नको तुलनामा चामलको मूल्य अस्वाभाविक बढेको हो। दशैंमा उपभोक्ता प्राकृतिक विपत्तिको मार सँगै महँगीको मारमा समेत परेका छन्। कतिपय व्यापारीले प्राकृतिक विपत्तिलाई अवसर ठान्दै महँगी बढाएको समेत आरोप लागेको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले प्रति बोरा चामलमा 400 देखि 600 रुपियाँसम्म मूल्य बढेको बताएका छन्। उनका अनुसार अधिकांश धान चामल भारतबाट आयात हुने भएकाले व्यापारीहरूले आफू खुसी मूल्य बढाएको बताएका छन्। स्वदेशी उत्पादनले पुग्दैन, चामल धेरै जसो भारतबाटै आयात हुने गर्छ उनले भनेका छन्। त्यस्तै त्यसो त सरकार चाडबाडलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको दावी गरिरहेको छ। परिणाम भने देखिएको छैन। उत्पादकदेखि खुद्रा विक्रेतासम्म मूल्य कसरी बढ्यो भने तथ्य नखोजी गरिने अनुगमन औचित्यहीन हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्।
3: नागरिक दैनिकमा प्रदेश प्रति संघ सरकार अनुदार शीर्षकमा खबर छापिएको छ। कोशी प्रदेशको विराटनगरमा मंगलबारदेखि शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनसँगै प्रदेशका समस्या पहिचान र समाधानका लागि साझा एजेण्डा तय गर्ने बताएका छन्। नेपालमा संघीयताको अभ्यास शुरू भएको एक दशक पुग्न लाग्दा 6 प्रदेशका मुख्यमन्त्रीले एउटै मञ्चबाट प्रदेशका समस्या समाधानका लागि पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। मुख्यमन्त्री सम्मेलन उद्घाटनमा सहभागी मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनसँगै प्रदेशहरूबीच सहकार्य समन्वय र सह अस्तित्वका लागि साझा एजेण्डा बनाउनु पर्नेमा जोड़ दिए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई संघीयता र प्रदेश सरकारलाई कसरी बलियो बनाउन सकिन्छ भनेर मन्थन गर्न आयोजना नगरिएको बताए। कार्कीका अनुसार सम्मेलनमा प्रदेशका मुद्दा र समस्या पहिचान, पारस्परिक सहयोग, अधिकार उपभोग, संघीयता कार्यान्वयनमा देखिएका जटिलता लगायत विषयमा ठोस निष्कर्ष निकाली कार्यान्वयनका लागि प्रधानमन्त्री समक्ष प्रस्तुत गरिनेछ। नेपालमा संघीयता भन्दा प्रदेश सरकारलाई नै बुझिने उनको भनाइ छ। संघीयता भन्ने बित्तिकै प्रदेश सरकारलाई नै बुझ्ने गरिन्छ। मुख्यमन्त्री कार्कीले भने संविधानमा प्रदेशका लागि व्यवस्था गरिएका अधिकार संघमै राखेर संघीयता पूर्ण रूपमा कार्यान्वयन हुन सक्दैन। उनले विगतका संघीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरणमा कन्जुस्याई गरेको गुनासो पनि गरेका थिए।
2: अभद्र व्यवहारदेखि ज्यान लिनेसम्मका अभियोग शीर्षकमा खबर छ। महिलालाई अपशब्द प्रयोग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार विवादित बनेका छन्। पार्टीले केन्द्रीय अनुशासन आयोग मार्फत आन्तरिक छानबिन शुरू गरेको छ। घटनामा स्वतन्त्र अनुसन्धान र सम्भावित फौजदारी कसुरमाथि छानबिन गर्नुपर्ने माग उठिरहेका बेला सरकारी निकायले मुख खोलेको छैन। अडियोको प्रमाणिकता पुष्टि हुन भने बाँकी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पुनः विवादमा तानिएका छन्। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सुनारमाथि छानबिन शुरू भएको छ। बाँकीबाट निर्वाचित संघीय सांसद सुनारले फौजदारी अपराध आकर्षित हुने गरी ज्यान लिनेसम्मको धम्की दिएपछि राजोपाले आन्तरिक छानबिन अघि बढाएको हो। तर सरकारले भने अहिलेसम्म मुख खोलेको छैन। पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यसहित हामी आउँदैछौ अभियान सञ्चालनका लागि सुनार दाङ पुगेका थिए। उनले आइतबार रासोपा तुलसीपुर उपमहानगरको आयोजनामा भएको घोराईमा हुने पूर्व निर्धारित कार्यक्रम छाडेर सुनार मंगलबार काठमाडौँ आएका छन्। अडियो जनआस्था साप्ताहिकले सोमबार सार्वजनिक गरेको अडियोमा महिलामाथि अपशब्द प्रयोग गर्दै समयमै पैसा नदिए ज्यान लिने समूहको धम्की दिएको छ। सुनार सत्तारूढ राज्यसभाका केन्द्रीय सदस्य समेत हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसद खगेन्द्र सुनारले एक महिलालाई विवाहको प्रलोभनमा अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको विषय निकै चर्चामा छ। अहिले सुनारले ती महिलालाई अश्लील गाली गलौज गर्दै पैसा मागेको र नदिए मारेर विभिन्न किसिमका अश्लील धम्की समेत दिएको भनी अडियो समेत सार्वजनिक भएको छ। पार्टीले सुनारमाथि तत्काल आन्तरिक छानबिनको लागि केन्द्रीय अनुशासन आयोगलाई समेत निर्देशन दिएको छ। यता सांसद सुनारले भने एआईको प्रयोग गरेर आफू विरुद्ध प्रहार भएको दावी समेत गरेका छन्। सुनारमाथिको छानबिनले उनको राजनीतिक र व्यक्तिगत भविष्य निर्धारण गर्ने समेत अहिले चर्चा भइरहेको छ।
3: दशैंको मुखमा प्रियजनको शव कुर्दै आफन्त शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। चाडबाडमा घर फर्किएर परिवारसँग रमाउने बेला मलेसियामा ज्यान गुमाएकी सन्ध्या तामाङको शव स्वदेश ल्याउन परिवारले सरकारसँग पहल गरिरहेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका पाँचकी सन्ध्याको मलेसियामा मृत्यु भएपछि उनका दाई लक्की तामाङले शव नेपाल ल्याइदिन आग्रह गर्दै वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएका हुन्। लक्कीले सोमबार बोर्डमा निवेदन दिएका हुन्। उज्जवल भविष्यको खोजीमा 2079 जेठ 16 गते कोशी इन्टरनेशनल म्यान पावर मार्फत श्रम स्वीकृति लिएर मलेसिया गएकी सन्ध्या त्यहाँको भ्यालेओ मलेसिया CDASDN BHD कम्पनीमा कार्यरत थिइन्। उनको शव नेपाल पठाउन आवश्यक पहल गरिदिन आग्रह गर्दै परेको निवेदनका आधारमा बोर्डले भोलिपल्ट असोज 27 गते मलेसिया स्थित नेपाली दूतावासलाई पत्र पठाएको छ। त्यस्तै वैदेशिक रोजगारीका क्रममा मलेसियामै मृत्यु भएकी नुवाकोटकी स्याङ मेन्दो तामाङको शव नेपाल ल्याउन उनका पति पासाङ लामाले पनि बोर्डको सचिवालयमा निवेदन दिएका छन्। 2079 जेठ 26 गते श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकी स्याङ मेन्दोको मृत्यु भएको खबर परिवारले एक साथ पाएको थियो। परिवारले उनको अपहरणपछि हत्या भएको आशंका गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन र शव नेपाल ल्याउने व्यवस्था मिलाउन बोर्डसँग अनुरोध गरेको छ। परिवारको निवेदनपछि बोर्डले मलेसिया स्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ। घटनाको वास्तविकता पत्ता लगाउनका साथै शव स्वदेश ल्याउने प्रक्रिया अघि बढाउन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको हो।
2: दशैं मान्न फर्किने परदेशीको लडको शीर्षकमा खबर छ। असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात् दशैं भित्रेको दिन नेपालगंजको जमुना नाकामा खचाखच भेट, अटो रिक्साको चर्को आवाज, गाडीका हन्ट, यात्रीको कोलाहल, भारतको रूपौ डिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश रहेका छन्। प्राय सबैले काँधमा ठुल्ठूला झोला बोकेका छन्। कसैले बालबच्चा च्यापेका छन् भने निधारमा पसिनाको थोपा र अनुहार तथा लामो यात्राको थकान समेत उनीहरूको अनुहारमा देखिन्छ। उनीहरू हुन् भारतका विभिन्न शहरबाट दशैं मनाउन घर फर्किएका नेपाली श्रमिकहरू। त्यही भीड़मा भेटिए कालीकोटका 34 वर्षीय चक्रबहादुर साई, दुई ठूला सुटकेस र एउटा कार्टुन बोकेका उनी थकित देखिन्थे। भारतको सिमलामा स्याउ टिप्ने र भारी बोक्ने काम गर्दै आएका साई 14 महिनापछि घर फर्किएका हुन्। रोजगारी अभाव, सीमित कृषि उत्पादन र परिवार चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जान्छन् र दशैं तिहारमा घर आउने गर्दछन्। गाउँमा रोजगारीको अभाव, सीमित कृषि उत्पादन, परिवारको गुजारा चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जाने गर्दछन्। दशैं मान्न फर्किने परदेशीको लडको शीर्षकमा यो खबर छ।
3: न्याय माग्दै जेनजीका आमाहरू शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। गत असोज 6 गते प्रतिनिधि सभा बैठकमा सहभागी सांसदहरूलाई स्तब्ध बनाउने गरी रासोपाकी सांसद रचना खतिवडा भावुक बनिन्। सांसद पद व्यक्तिगत राजनीतिक आकांक्षा वा पदको लोभका कारण नलिएको बताउँदै उनले भनिन्, आन्दोलनका शहीद, घाइते र थुनामा रहेका जेनजीले पूर्ण न्याय नपाए सांसद पदबाट राजीनामा दिन एक सेकेण्ड पनि हिचकिचाउने छैन। संसदको विशेष समयमा बोल्दै सांसद खतिवडाले शहीद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने माग गरेकी थिइन्। सोही क्रममा उनले आफूलाई छोराको लासमाथि सांसद पद साटेको जस्ता अपमानजनक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएकी थिइन्। तर जेनजी आन्दोलनमा संलग्न भएका 1,100 भन्दा बढ़ी युवा विद्यार्थीलाई अहिले पनि पूर्वपक्षका लागि थुनामा राखिएको छ। लामो समयदेखि थुनामा रहेका बालबालिकालाई तत्काल छाड्न माग गर्दै मंगलबार जेन्जीका आमाहरूले सिंहदरबारको गेटमै धरना बसे। आफ्ना सन्ततिको रिहाईको माग गर्दै युनिक श्रेष्ठ, मिलन खत्री, अनुपम भण्डारी लगायतका आमाहरू सिंहदरबारको मूल प्रवेशद्वार अगाडि धरनामा बसेका थिए। आफ्ना छोराछोरीलाई सरकारले जबरजस्ती अपराधीकरण गर्न खोजेको उनीहरूको आशंका छ। थुनामा रहेका जेन्जीका आमाहरूले छोराहरूको रिहाईको माग गर्दै धरना बसे पनि बालेन सरकारले उनीहरूको कहर भने सुन्न सकेको छैन। जेन्जी घाइते तथा शहीद परिवार समाज र गृहमन्त्री सुधन गुरूङ बीच गत असार 17 गते सिंहदरबारमा एक सहमति भएको थियो। दुवै तर्फको छलफलपछि थुनामा रहेका जेन्जीलाई रिहाई गर्ने सहमति भएको थियो।
2: कोरोनाबाट छुटेका कन्टेनर जोखिम मोलेरै काठमाडौँ आउँदै शीर्षकमा खबर छ। मध्य असोजमा आएको बाढ़ी पहिरोको कारण मुस्ताङको कोरोला नाकामा रोकिएका सयौं मालवाहक कन्टेनरहरू जोखिम मोलेरै काठमाडौँतर्फ आउन थालेका छन्। बाढ़ी पहिरोले मुस्ताङ र मुस्ताङ जोड्ने सड़क तथा पुलमा धेरै क्षति पुर्याउँदा आपूर्ति अझै पनि सहज हुन सकेको छैन। तातोपानी र रसवागढ़ी नाका अवरूद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कोरोला नाका पनि मध्य असोजमा आएको बाढ़ी पहिरोले कारण अवरूद्ध भएको थियो। कोरोला भन्सार प्रमुख विदुर चुडालले अहिले खाद्यान्न, फलफूल, लता कपड़ा तथा दशैं तिहारका लागि आवश्यक सामग्री बोकेको गाड़ी राजधानीतर्फ गइरहेको बताएका छन्। चीनबाट सामान ल्याउने व्यापारीले बाढ़ी पहिरोका कारण सड़क तथा पुलमा क्षति पुग्दा ढुवानी भाड़ा भने अकासिएको बताएका छनृ।